नारायण ओ शन राजा शन रानी मन माजो गुण ईश्वरा का लीला चितलाई सुना के भयो भगवाने देखी हाम्रो चाहिँ इतिहास कस्तो छ भने पुरानो पहिलेदेखि चाहिँ भजन भन्ने ओर्ने कीर्तन यस्तो यहाँ आउने एफएममा भन्ने यो सबै चलन थिएन. अहिले सैलुङ एफएम र चाहिँ यो अर्को एफएम तिन चारवटा एफएम छ चरिकोटमा, यी सबैले हाम्रो लीलाहरू मन पराएर बजाइदिनु होला सुनिदिनु होला भन्ने हामीले आशा गर्छौँ. भनिकन नारायण यस्ता वचन.

नारायण कुलदेवता कि एक दिन को अवसर सानो सानो मैले जाने जस्तो चाहिँ सानो सानो टुकुरो यो त गोकुलमा जन्मिएको कृष्णको लीला भन्नु मन लागेकाले मैले उहाँहरूसित माग समय मागेर चाहिँ भन्न खोज्दैछु नारायण।

नारायण हो एक दिन गोकुरा के भने यो व्यवहारमा के छ भने स्त्री पुरुषको बेटा नभइकन सृष्टि नहुने त्यस कारणले सृष्टिको लागि केटी माग्न जानै पर्ने त्यस कारणले वसुदेवले चाहिँ देवकी माग्न भनिकन नारायण एकदम दाखिलो।

0: नारायण कुलदेवता कि हुन्छ भनिकन पर्याप्त सारा त्यतिखेरको समयमा के थियो अब
1: नाम त ईश्वरको माझी श्रीमन नारी हो नाम त ईश्वरको माझी श्रीमन

0: राजा स्वर्गा लोका को ओ इच्छा मलाई लागे राजा स्वर्गा
1: लोका को इच्छा भनेको स्वर्ग लोका यहाँमा अरु केही छैन रह
0: इच्छा त

यसलाई लीला दिन बरी पनि गाउन सक्नुहुन्छ।

Namba jau na basuri runcha hamro man.

0: हार्दिक निमन्त्रणा।
1: लास्तो फ्याफोल्ला टासिदेले नमस्कार सेवा जोरले जजुलोपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागादाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मंसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मलम्बीहरू यस सागादाह महिनामा न्यूनि व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मलम्बी मित्रहरू उपस्थित भई न्यूनि व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67 1।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861635518 9861635518। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा
1: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
1: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
1: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9814241402 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा
7: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि न दाँत मिलेको छ न सफा छ दाँत किराले खाएर यस्तो भइरहेछ अनि के गरी हाँस्नु त
7: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त चरीकोट साध्यो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि किन चिन्ता लिन्छौ क्या तिमी लहिन जाउँ त्यतै

0: फार्मेसीसेवा
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा च्याचिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ सम्पर्क नम्बर 049-412-020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
3: हैन कहाँबाट ल्याउने होला पहिला त यही थियो
4: हैन के एकले गुनगुन गरिरहेको
3: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको
4: अनि के भयो त लगेर पाले भइगयो नि
3: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
4: ए दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि
2: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
4: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
3: राँगाको मासु पाइने पसल भएको घर सँगै
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ सुखी र निरोगी हौ
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दुध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई घ्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165
5: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
6: पारे पनि किन दुखेको पक्छौ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने

0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हौ मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते।
5: बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने?
8: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
0: त्यहाँ चाहिँ के हुन्छ नि?
8: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
9: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
12: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू,
14: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू, थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
12: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
14: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
12: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बिच बजार, भेटेरिनरी अस्पताल अगाडि।
0: आफै नै जागिर खाने मौका त आएको थियो नि तर
15: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
15: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त
4: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा

0: sip on your extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्कार, कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नु हुने तमाम आदरणीय श्रोतासँग हार्दिक स्वागत छ। बिहान उदाय जस्तै मनभरि रहर अनि पाखुरीभरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनुभएका आदरणीय श्रोता मित्र के गर्दै हुनुहुन्छ? बिहानको नित्य कर्म सकिसक्नु भएको होला। जुन ठाउँमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामी हाम्रो अवस्था अनुसारका बिहानहरू गुजारिरहेका छौँ। यही विविधताको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन, विभिन्न सन्देशमूलक सामग्री सहित सुनौलो बिहानीका रंगहरू भर्न तपाई सामु प्रत्येक बिहान आउने गरेका छौं। आज पनि हामी कार्यक्रममा पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा, प्राविधिक मित्र सुजन सँगै म विनिता पनि कार्यक्रमको साथमा उपस्थित भइसकेकी छु। गतिशीलता प्रकृतिको नियम नै हो, तसर्थ यो नियममा आउने प्रत्येक क्षण यसरी नै बगिरहने सत्यलाई अङ्गीकार गर्दै मानव जीवनले आफूलाई प्राप्त अवसर सदुपयोग गर्न जान्नुपर्छ। जीवन क्षण भङ्गुर हो, यो कुनै पनि बेला नष्ट हुन सक्छ। यसलाई सधैँ ध्यानमा राखी आफूले प्राप्त गरेको अवसर प्रयोग गर्न कदापि पछि पर्नुहुन्न। घुमिरहने हाम्रो जीवन चक्र कस्तो रहेको छ, आजको दिन कस्तो रहला, कस्तो रहनेछ, पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट यो राशिफल अंश तपाईँलाई सुनाउँदैछौ।
1: आयु द्रोण कुमार कैसरी हौण कल्प भरी श्रीमा दशरथ जी कैसरी रहोस प्रख्याति नै लग भरी शत्रु राघव का समान छोस राजा नहोस कैसरी दौलतले परिपूर्ण होस पवन नै परेका घरी।
2: नमस्कार, रेडियो सैलो सामुदायिक एफएम बयानब्बे थोप्लो सात मेगाहर्जबाट म बद्रीप्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल अधिक ज्येष्ठ शुक्ल पक्ष सन् 2026 मे 21 तारिक ज्येष्ठ 7 गते बिहिबार पञ्चमी तिथि उत्तरायण ग्रीष्म ऋतु रौद्र नाम सम्बत सर पुनर्वसु नक्षत्र सिद्धिजोग कर्कट राशिको उत्तरमा श्वेत चन्द्रमा छन्। सायद गर्दा लाभ हुने आजका जोगिनी दक्षिणमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पाउने। आजका दिन 33 55 पलेका छन्। उदय 5:14 अस्तय 18:48 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ, गरेका काम सिद्ध हुन्छन्, इष्टमित्रहरूबाट केही साथ सहयोग पनि मिल्न सक्छ अनि आफूले होस विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो सफल हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, गर्न थालेको काममा अवरोध नपरिकन सम्पन्न हुन सक्छ। समाजले गर्ने धार्मिक काममा पनि विशेष गरिकन त्यो काममा पनि सहभागी हुनुपर्ने त्यस्तो देखिएको छ। यात्रा गर्दाखेरिमा त्यो यात्राबाट त्यति साह्रो लाभ नहोला, आफूले सोच विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, आज ठूलो उपलब्धि गर्ने समय आएको छ र धार्मिक कार्यक्रमको वातावरण बन्ने समय पनि आएको देखिएको छ, राम्रो सोच विचार पुर्याएर गर्नुहोला। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ, गर्ने सानातिना काममा अलिकति केही अड्काउहरू केही बाधा अर्चनहरू देखा पर्न सक्छ, घरमा पाहुना पनि आउन सक्ने सम्भावना पनि देखिएको छ र अब तिनीहरूसँग आफूले केही कुराकानीहरू केही पनि गर्नुपर्नेछ, विश्वासको सहायता माग्नुपर्ने पनि देखिएको छ। सिंह राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले गरेको काममा त्यति नराम्रो देखिँदैन, आफै सक्रिय भएर गर्नु, आय आर्जनमा राम्रो छ, त्यसले प्रगति बढाएर जाने देखिएको छ। कन्या राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो मानिसको संगत गर्नुहोस्, ठिक हुन्छ, समाजले मानेका मानिसले भने अनुसार गरिकन काम गर्दै लानुहोस्, त्यो कामले लाभ दिन सक्दछ। तुला राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईलाई यात्रा गर्ने जोग परेको छ। राम्रो काम गर्नको लागि समाजमा कुनै कइएका मानिसहरु को निर्देशन अनुसार धेर काम गर्दै लैजानुस्, सफल हुन्छ। वृश्चिक राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। समाजको सांस्कृतिक कार्यक्रममा लाग्नु पर्ने छ, सहभागी हुनु पर्ने छ। तपाईले गरेका कामको उचित मूल्यांकन हुने समय आएको छ। राम्रो विचार पुर्याएर गर्नुस्। धनुराशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईले आटेको काम बन्नेछ। आज बोल्दाखेरिमा सोच विचार पुर्याएर मात्र बोल्नु होला। तपाईको घर परिवारमा पनि रमाइलो वातावरण बन्ने सम्भावना देखिएको छ। मकर राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। सांस्कृतिक कार्यक्रम तर्फ रुचि बढ्ने छ। आजका कामहरू बडो संयोगवशले मात्र सम्पन्न हुनेछन्। त्यसमा व्यापारबाट तपाईलाई फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। आफन्तको लागि खर्च गर्नुपर्ने छ। तपाईको भाग्योदय हुनेछ। परिश्रमलाई महत्व दिएर काम गर्नु होला, राम्रो हुन्छ। मीन राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। शुभ समाचार आउन सक्छ। सानो प्रयासले महत्वपूर्ण काम बन्नेछ। धैर्यतापूर्वकले काम गर्दै लैजानुस्, असाध्य राम्रो हुन्छ। राशिफलले तपाईलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नु होला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नु होला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीपुर चरी ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: आदरणीय श्रोताहरूको कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। भर्खरै तपाईँले सुनौलो बिहानीमा पण्डित पद्मी प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश श्रवण गरिसक्नु भएको छ। जीवन र जगत के हो, यो कसरी चलायमान भइरहेको छ र बताउन उत्प्रेरित भइरहेको छ। यसबारे प्रत्येक बिहानीले मानिसलाई नयाँ उत्साह दिइरहेको हुन्छ। जीवन किन र कसका लागि आएको हो, यसको अन्तिम गन्तव्य कहाँ छ, जड स्वरूप भनेको पञ्च तत्व शरीर कहाँ गएर अन्त्य हुन्छ, यस कुराको छानो गर्दै प्रत्येक बिहानीले मानिसलाई सचेत गराइरहेको हुन्छ। यसै सचेत गराउनको लागि अर्को राशिफल अनुसार लामा गुरु डुप्पा लामा प्रस्तुत गर्दै हुनुहुन्छ।

0: हजुरले नमस्कार सेवा झोले झुझुलोप्पा स्याउँदै बुद्धिस्ट पात्र अनुसार लो वर्ग जगको सेटमा उपस्थित भइसकेको छु। म निराज लामा पाखरिन।
1: आज विक्रम सम्वत 2083 जेठ 7 गते बिहिबार मे 21 तारिक बुद्धिस्ट पात्र अनुसार आज धव शिव गा 5 गते बदलनीमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस्तो छ। आज आफन्त बसी धेरै बेर छलफल गर्ने, गफ गर्ने, खाजा खाने, दायाँ बायाँ यस्तो सरसल्लाह गर्ने दिन राम्रो छैन। तुरुन्तै झगडाको बिउ त्यहीँनिर उत्पन्न हुन्छ। आजको ठेजर छुलुङ छ। छु भनेको जल र लुङ भनेको हावा। आजको भुम्तोङ यसलाई भनिन्छ जोगिनी नेपाली भाषाबाट। आज दक्षिण परेको छ, सायद गर्दा पछाडि पार्नुहोस्, दक्षिणलाई पछाडि पार्नु राम्रो हुनेछ। आज होम जगी गर्नको लागि उपयुक्त दिन अग्नि देव त जोडेको छ। लो वर्ग
0: जीवालो मुसा वर्गको मित्रलाई जरामे देखिएको छ, सबै कुरा राम्रै हुनेछ। लाङ्लो गाई वर्गको मित्रलाई जसिसा देखिएको छ, घर घर सीमा ठाकटुको हुन सक्छ, चोट पर लान सक्छ, होसियार गर्नुहोस्, राम्रो हुनेछ। टाक्लो बाघ वर्गको मित्रलाई लासा देखिएको छ, सबै कुरा राम्रै हुनेछ। हेलो बिरालो वर्गको मित्रलाई लासा देखिएको छ, आज राम्रै हुनेछ। ढुक्लो गडल वर्गको मित्रलाई सिसा देखिएको छ, घर घर सीमा ठाकटुको हुन सक्छ, चोट पर लान सक्छ, होसियार गर्नुहोस्, राम्रो हुनेछ। ढुल्लो नाग गुरुको मित्रलाई आज राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ।
1: तालो घोडा वर्गको मित्रलाई आज राम्रो, यहाँले गरेको गर्न खोजेको काम सफल भई यहाँले सम्पूर्ण काम आफ्ना हातमा पार्न सक्ने तपाईँको जोगले बताएको छ। लुक्लो भेडा वर्गको मित्रलाई आज सामान्य दिन, सिसा दिन, चोट पटक लाग्न सक्ने, सवारी साधन चलाउँदा चढ्दा होसियार गर्नुपर्ने, यहाँले जुन सोचेको रोचेको कुराहरू अलिकति नपुग्न सक्छ, अलि विचार गरेर अगाडि बढ्नुहोस्, राम्रो हुनेछ। चेलो बाँदर वर्गको मित्रलाई आज धर्मको तिथि, धर्म गरे पुण्य त प्राप्त गर्नुपर्ने र पुण्य कमाउनुहोस्, राम्रो हुनेछ। झ्यालो चरा वर्गको मित्रलाई आज धर्मको तिथि छ, धर्ममा मान जानेछ, धर्मले रुचाउने, धर्ममा गरी पुण्य त अत्यन्तै प्राप्त हुनेछ। थोरै धर्म गरे धेरै पुण्य हुनेछ, पाप थोरै गरे धेरै लाग्नेछ। अलि विचार गरेर यसो तिथिहरूमा होसियार गर्नुहोस्, राम्रो हुनेछ। खिलो कुकुर वर्गको मित्रलाई आज सामान्य दिन, सिसा दिन, यहाँले कुनै पनि त्यस्तो टाढा यात्रा, आर्थिक कारोबार, व्यापार व्यवसायहरू अलिकति काम गर्नु नहुने दिन देखेको छ। फाग्लो बदल वर्गको मित्रलाई आज राम्रै छ, मध्यम खालको दिन भएकोले यहाँले कुनै त्यस्तो अप्ठ्यारो विघ्न बाधाहरू भोग्नु नपर्ने तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहाय घेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन। हृदयले फ्याफुल्ल नमस्कार। सेवा शुभ दिन।
2: श्रोताहरू भर्खरै तपाईँले लामा राशिफल सुनिसक्नु भएको छ। जन्म पछि मृत्यु सत्य छ। एक दिन मानिसले यो भौतिक शरीर र संसार छोड्ने गर्छ। धनी गरिब उच्चनीच ठुलो सानो यसमा भेद रहँदैन। आज एक दिन भोलि एक दिन गर्दै हामीले प्रत्येक बिहानी यसरी गुजारिरहेका छौ। श्रोताबृन्द कार्यक्रम सुनौलो बिहानीमा हामी राशिफल अंशसँगै रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमहरूका झलक पनि सुनाउँछौ। अबको पालोमा रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमको झलकतर्फ लागौं है त।
3: श्रोता आज बिहिबार पनि बिहान 5 बजे रेडियो शुभारम्भ भइसकेको छ। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा सुनिसक्नुभयो। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म अहिले सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सम्म सैरुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म नेपाली सैनिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। आठ बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सकिनेछ। 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतले मनोरञ्जन लिन सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05 सम्म 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीत, 11 देखि 12 सम्म हिन्दी गीतहरू, 12 देखि

0: चार पन्ध्रसम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। चार पन्ध्रदेखि पाँच बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। पाँच बजेदेखि छ बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। छत्तीसदेखि सात्तीससम्म जनसचेतन आवाज रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। सात्तीसदेखि आठ बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। आठ बजेदेखि आठ पैंतालिससम्म मानव धर्म रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। नौ पन्ध्रदेखि दस बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। दस बजे रेडियोको आजको सेवा बन्द रहनेछ। यो भयो रेडियो सैलुङ दोलखाबाट प्रसारण हुने कार्यक्रमका झलकहरू। कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक सुनिसक्नु भएको छ। अब भने दोलखा र दोलखा आसपासका आदरणीय ज्येष्ठजनहरूले गाउनुभएको लोकभजन तपाईँलाई सुनाउँदै आएका छौं। आज पनि हामी लोकभजन सुनाउने तयारी गर्दैछौं। आदरणीय श्रोता मित्र, आज हामीले दिवंगत भइसक्नुभएका ज्येष्ठजनहरूले वाचन गरेका श्लोकलाई पनि तपाईँ सामु राख्दैछौ। दिवंगत आत्माको तीर्थ शान्तिको कामनार्थ हामीले उहाँको आवाजमा सजिएको यो लोकभजन राख्दैछौ। बैतेश्वर निवासी स्वर्गीय तेज बहादुर अधिकारीको आवाजमा सजिएको यो श्लोक तपाईँलाई छोड्दैछु।
1: संसेवले गरिदो कबन्छु मैले साह्रै दुखिया भई सासालकी मथि विवाह गरिदिए बुढो कुरुपीकन तेरै बर्खमा पति मरि गए रुन्छु म सब दिन दिन बुढाकासँगमा विवाह गरिदिँदा राडो भयो सबु जगत नारीको पनि धर्म नष्ट हुनको पालको शरीर हो जगत एकै गुण पुरुषमा छ तर पनि हुन्छन् ती पागल शरी आठै गुण भई नारीहरू सबमा रोक्नु कसरी गरी जसमा त कारण भन्छु आज मैले जोडा मिलाइकन छोरीलाई दिनु ढुँडेर बरबेस पर्दैन हेर्नु धन
0: श्रोताबिन भर्खरै तपाईँले दोलखा बैतेश्वर निवासी आदरणीय ज्येष्ठजन स्वर्गीय तेज बहादुर अधिकारीले गाउनु भएको यो निकै मिठो कालजय श्लोक तपाईँले सुनिसक्नु भएको छ। फेरि पनि म ज्येष्ठजनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। श्रोताबिन कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले लोकभजनहरू तपाईँ सामु सम्प्रेषण गरिरहेका छौं। स्वर्गीय गंगामाया बुढाथोकी जो विदेशी नगरपालिका वडा नम्बर पाँच काप्तिके निवासी हुनुहुन्थ्यो। स्वर्गीय गंगामाया बुढाथोकीको स्वरमा रहेको यो पुरानो श्लोक पनि तपाईँलाई सुनाउन चाहन्छु।

यहाँका कला साहित्य संस्कृति नै हाम्रो जीवन हो। मानिस र माटोको अपिट सम्बन्ध र नाता नै देशभक्ति हो। आफू जन्मिएको माटो सबैलाई प्यारो लाग्छ। आफ्नो संस्कार र संस्कृति सबैका लागि प्रिय हुन्छ। देशको मायालाई नै देशभक्ति देशप्रेम वा राष्ट्रप्रेम हुने गरिन्छ। मानिस जुन समाजमा हुर्कन्छ बढ्छ बाँच्छ त्यही समाजको संस्कृति उसँगै हुर्कदै आउँछ, धनी आउँछ, मौलाउँदै आउँछ। यस्तै यस्तै संस्कार र संस्कृति हुर्काउँदै बढाउँदै संरक्षण गर्दै ल्याउनु हुने हाम्रा ज्येष्ठजनहरूले सँगसँगै गलाहरूलाई पनि सँगसँगै बोकेर आए। यस्तै कला र गलाले भरिएका दोलखा सुनखानी निवासी भगवती शिवाकोटी र उहाँकै बहिनी दोलखा मेलु पौवटी निवासी लक्ष्मी विमलीको आवाजमा रहेको यो निकै मिठो श्लोक तपाईँ सामु सम्प्रेषण गर्दैछु।

Mantra,

0: कर्मा रोज रोज खुवाउनु पर्छ कर्म अनुसार फलमा कतै पातमा।
1: श्रोताबिन यो आवाज थियो दोलखा सिंहानी निवासी भगवती शिवाकोटी र पावती निवासी लक्ष्मी बिमारी जो नाताले दिदी बहिनी हुनुहुन्छ। जन्म सँगै आफ्नो परिवारबाट आफ्ना पिताबाट पाएको ज्ञान सिप र कलालाई आजसम्म हुर्काउँदै जानुभयो। त्यही कलालाई हामीले सम्प्रेषण गर्नुभएको थियो। हामीले जस्ताको तस्तै कार्यक्रम मार्फत सम्प्रेषण गरे। जन्मभूमिसँग हाम्रो सम्पूर्ण दुःख सुख गाँसिएको हुन्छ, कलासँग हाम्रो जीवन गाँसिएको हुन्छ, पीड़ा गाँसिएको हुन्छ, भावना गाँसिएको हुन्छ। यसै भावना र पीड़ा राजा हरिश्चन्द्रको कथासँग जोडेर दुई आमाहरूले गाउनु भएको थियो। यस संसारमा दुःख पनि छ, सुख पनि छ, राम्रो पनि छ, नराम्रो पनि छ, माया पनि छ, घृणा पनि छ। यी समयको संगम नै जीवन हो। त्यसैले त हामी आफ्नो कला संस्कृति र सम्पदालाई माया गर्छौ, हुर्काउँछौ, बढाउँछौ। भजन प्रवीणको नामले चिनिने हाम्रा आदरणीय ज्येष्ठजन सबैका प्रिय पात्र दोलखा भीमेश्वर नगरपालिका जिलो फसिलो निवासी ज्येष्ठजन कृष्ण प्रसाद सौनागाईको आवाजमा सजिएको यो श्लोक तपाईँका लागि
0: उनीहरूको बयान म गराछु यसमा सहाय गरौँमा घर हो चौला गाई ठाडा हो बाजे दिन बङ्गला धर दाजु दिन दिन जाउँदै दाजु बिरु दाजु भनेश्वर दाजुहरूको भाइ कान्छो पनि हो नौ किन पर्साद हो सिलोकमा चाहिँ हाजिन म त सके धेरै कुरा के आछौ बालमा यदि सोद्धा छौ पनि भने दिनवाला हौदार संक्षेपले गरियो बताए मैले धेरै कुरा के सिलोक भन्न भनेर आइयो मैले प्रचार गरिदिएँ मैले बताऊ धेर राजन हजुरको बखब म कहाँ पाल्नु हुँदामा नहुँदा म पाहाँ

0: वहाँ हुनुहुन्थ्यो भजन प्रवीण आदरणीय ज्येष्ठ जन कृष्ण प्रसाद चौलागाई। उहाँ यति बेला बुढ्यौली अवस्थामा हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ। शीघ्र स्वास्थ्य लाभको कामना गरौं, दीर्घ जीवनको कामना गरौं, सुख शान्ति र समृद्धिको कामना गरौं। आदरणीय ज्येष्ठ जनहरूका मिठा मिठा भजन श्लोकहरू सुनाउँदा सुनाउँदै निर्धारित समय सकिएको संकेत प्राविधिक मित्रले गरिसक्नु भएको छ। भोलिको बिहान पनि हामी यस्तै प्रसंगहरू बोकेर तपाईँसम्म आउनेछौँ। आजलाई भने कार्यक्रम सुनेर साथ दिनुभयो, रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्र प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको विभागबाट सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा र म कार्यक्रम प्रस्तुता विविधा एकसाथ बिदा माग्छौ।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
4: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
3: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
4: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
5: सम्पर्क फोन नम्बर 98 5 10 54 160, 98 44 46 55 70 र 0 49 4 21 5 84। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट, सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
6: अरे यही थियो त, कहाँ सरे आजकल?
7: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
6: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
7: हो नि रामा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
6: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
7: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
6: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी, सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
8: Hey. होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
9: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
10: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
11: यो रेडियो सैलुङको समय सूचक हो।
12: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। देशको समग्र कुल गारस्त उत्पादनको अनुमान भन्दा 2 प्रदेशको आर्थिक वृद्धि दर बढ़िरहने। सबैभन्दा संवेदनशील मानिने गृह मन्त्रालय 1 महिनादेखि प्रधानमन्त्रीकै भरमा चल्दै। र देशको र दोलखाको बाखोर कालापानी सड़क खण्ड स्तर उन्नतिको ठेक्का सम्झौता तोड्ने तयारी।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: अब समाचार विस्तारमा। सबैभन्दा संवेदनशील मानिने गृह मन्त्रालय एक महिनादेखि प्रधानमन्त्रीकै भरमा चल्दै आएको छ। सुधन गुरूङले राजीनामा दिएपछि वैशाख 9 गृह मन्त्रालय सम्हाल्ने छुट्टै मन्त्री हुनुहुन्न। प्रधानमन्त्री बालेन्द्र शाहकै मातहतमा यो मन्त्रालय चल्दै आएको छ। सुरक्षा तथा कार्य प्रकृतिका हिसाबले सबैभन्दा संवेदनशील मानिएको गृह मन्त्रालय छुट्टै विभागीय मन्त्री नहुँदा यसको प्रत्यक्ष असर सेवा प्रवाहमा परिरहेको छ। गृह मन्त्रालय मार्फत नै देशको सम्पूर्ण शान्ति सुरक्षा तथा त्यसका निम्ति चाहिने नीति कानून मापदण्ड योजना कार्यान्वयन र नियमनको जिम्मेवारी पर्दछ। विशेषत व्यक्तिहरूको सुरक्षादेखि महत्वपूर्ण स्थल संरचना कूटनीतिक नियोगको सुरक्षा जस्ता विषय पनि गृहसँगै प्रत्यक्ष जोड़िएका हुन्छन्। देशको समग्र शान्ति सुरक्षा सूचना संकलन आतंकवाद गतिविधिको सूक्ष्म निगरानी र कार्यवाही अपराध अनुसन्धान जस्ता गहन विषय पनि गृहसँग नै जोड़िएका हुन्छन्। देशको समग्र कुल ग्रास्त उत्पादनको अनुमान भन्दा दुई प्रदेशको आर्थिक वृद्धि दर बढ़िरहने देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 प्रदेशगत कुल ग्रास्त उत्पादनमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय अनुमान 3.85% भन्दा बढ़ी हुने देखिएको हो। स्थिर मूल्यमा मापन गरिएको उपभोक्ताको मूल्यको प्रादेशिक कुल ग्रास्त उत्पादनको सबैभन्दा उच्च वार्षिक वृद्धि दर बागमती प्रदेशको 5.40% र गण्डकी प्रदेशको 5.01% रहने अनुमान गरिएको छ। त्यसै गरी सबैभन्दा न्यून वार्षिक मूल्य वृद्धि दर मध्य प्रदेशमा 1.31% प्रारम्भिक अनुमान गरिएको छ। स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल ग्रास्त उत्पादन वार्षिक वृद्धि दर 3.85% हुने प्रारम्भिक अनुमान गरिएको बागमती र गण्डकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धि दर भन्दा बढ़ी र बाँकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धि दर भन्दा कम हुने प्रारम्भिक अनुमान रहेको छ। जस अनुसार सुदूरपश्चिम प्रदेशको 3.28%, कोशी प्रदेशको 3.13%, कर्णाली प्रदेशको 3.94% र लुम्बिनी प्रदेशको 2.87% आर्थिक वृद्धि रहेको बताइएको छ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको थुना प्रकरणमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सुरक्षा निकायलाई आदेश दिएको छ। राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक रहनुभएका प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजालसले बुधबार उक्त आदेश दिएको हो। कृषि वन तथा पर्यटन मन्त्री गीता चौधरीले दुग्ध विकास संस्था डीडीसी सुधारका लागि 9 बुधे निर्देशिका जारी गर्नु भएको छ। निर्देशिकामा विगत 5 वर्षको दूध संकलन र बिक्री वितरणको मार्षिक तथ्याङ्क तथा आमदानी खर्चको यथावत विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मार्षिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। संस्थाले असूल उपर गर्नुपर्ने बकेउता रकम प्रचलित कानून बमोजिम असूल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन निर्देशन दिँदै दूध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण बिलिङ प्रणाली लेखा प्रणाली र सम्पत्ति तथा एजेन्सी व्यवस्थापन लगायत संस्थाबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुधे कार्यसूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिनुभएको हो। पछिल्लो समय दोलखामा आँखा परीक्षण गर्नेको संख्यामा वृद्धि भएको पाइएको छ। जिल्लामा आँखालाई स्वस्थ राख्नुपर्छ भन्ने सचेतना विस्तारै वृद्धि भएका कारण आँखाको नियमित परीक्षण गर्नेको संख्यामा वृद्धि भएको दोलखा आँखा अस्पतालले जनाएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई आँखाको परीक्षण कतिको गर्नुहुन्छ भनेर सोधेका छौं।
2: ब बिमला पोखरेल अब आँखाको हेरचाह भन्नाले अब दुखे पोलियो ऊ भयो भने मित नमिच्ने कसर पर्यो भने अब डक्टर कहाँ आउने त्यस्तै गरिन्छ अनि आमा बुवाले त्यही सिकाउनुहुन्थ्यो अब हामीले त्यही गरिन्छ के अरे अब
3: बिमला कार्की पहिलाको भन्दा अहिले अलिक धेरै परिवर्तन अब पहिला उतै गाउँतिर सेक्नु पर्छ भन्थे के भन्थे अब अहिले अलिकति दुखे पोलेपछि आँखा सिलमै आउने हस्पिटलमा आउने बनाउने हेर्ने के रहेछ भन्ने चेक जाँच गर्ने भन्ने गरेको छ अहिले त
4: त्यो चाहिँ अब अलिक आँखा अलिक कमजोरी भयो चेक त गराउनै पर्छ कमजोरी नभएको त के गर्ने
5: मेरो नाम लक्ष्मी माझी कमजोरी भइसकेपछि अहिले त्यसमा नै हेरचाह गर्ने हो नभए खासै जब आँखालाई समस्या पर्छ त्यतिखेर मात्रै जचाउँछ

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू दोलखाको मुडे बाखोर कालापानी सड़क खण्ड स्तर उन्नतिको ठेक्का सम्झौता तोड्ने तयारी गरिएको छ। विगत लामो समयदेखि निर्माण कार्य ठप्प गरेर निर्माण व्यवसायी सम्पर्क विहीन भएपछि पूर्वाधार विकास कार्यालय दोलखाले कड़ा कदम चाल्दै ठेक्का सम्झौता अन्त्य गर्ने 15 दिने सार्वजनिक सूचना जारी गरेको छ। 16.5 किलोमिटर सड़क विगत 2 महिनादेखि कार्यस्थलमा कुनै पनि निर्माण सामग्री व्यसन वा जनशक्ति परिचालन नगरी काम पूर्ण रूपमा ठप्प पारिएपछि पूर्वाधार कार्यालय दोलखाले सार्वजनिक खरिद ऐन सम्झौता तोड्न लागेको सूचनामा उल्लेख गरेको छ। पूर्वाधार विकास कार्यालय दोलखाका अनुसार निर्माण कार्यमा चरम ढिला सुस्ती र लापरवाही गर्ने महालक्ष्मी द कञ्चनजंघा शुभकामनाजीवी ललितपुरमाथि सम्झौता अनुसार काम नगरेपछि हडजना लगाइएको थियो। गएको मक्सिर गतिदेखि लागू हुने गरी दैनिक 1,40,000 रूपियाँका दरले काटिँदै आएको हडजनाको रकम हालसम्म 2,25,00,000 रूपियाँ पुगेको छ। पटक पटक मौखिक तथा लिखित रूपमा ताकिदा गर्दा र हडजना तिर आउँदा समेत ठेकेदारले काम शुरू नगरेपछि कार्यालयले सार्वजनिक खरिद ऐन 2063 को दफा 59 अनुसार खरिद सम्झौता अन्त्य गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। आर्थिक वर्ष 2081-82 को लेखा परीक्षणमा दोलखाका स्थानीय सरकारको बेरुजु घटेको पाइएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा दोलखाका 2 स्थानीय सरकारको बेरुजु रकम बढ़ेको देखिए पनि बाँकी 7 स्थानीय सरकारले बेरुजु घटाएको महालेखा परीक्षकको कार्यालयको हालै

प्रमुख सेना खड्का कार्कीले बाल बालिकालाई रोगबाट सुरक्षित राख्न खोप कार्यक्रम प्रभावकारी भएको बताउनु भएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपाली पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। साथै बाँकी पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना भइरहेको छ। आज दिउँसो कोशी, मधेस लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराईका भूभाग र बाँकी प्रदेशका हिमाली भूभागको भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। देशको समग्र कुल ग्रास्त उत्पादनको अनुमान भन्दा दुई प्रदेशको आर्थिक वृद्धि दर बढ़ी रहने। सबैभन्दा संवेदनशील मानिने गृह मन्त्रालय एक महिनादेखि प्रधानमन्त्रीकै भरमा। र दोलखाको मुढे बाघपुर कालापानी सड़क स्तर उन्नतिको ठेक्का सम्झौता तोड्ने तयारी। सैलुङ समाचार अहिलेलाई यति नै। अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844640908 9844640908।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
5: हाम्रा सेवा तथा सुविधाहरू।

0: तामा, पीतल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोला, कालो ड्रम, कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन,
6: ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कस्तो दाँत दुखेको गिया पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
9: अब के गर्छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
8: त्यहाँ चाहिँ के हुन्छ नि?
9: त्यहाँ के हुँदैन म पत्या सुन त यहाँ।
1: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
8: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Subarnabasar, Subarnabasar, Subarnabasar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: खतिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृ कार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 8 बजेको छ।

0: नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका धोलखा र धोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईं यो समाचार रेडियो सैलुङ समुदायको एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल जेठ महिनाको 7 गते बिहिबार। आज प्रकाशित पत्र पत्रिकाले गृहमन्त्री नियुक्तिमा किन अलमल, दुर्गा प्रसाद पक्राउ प्रकरण 24 घण्टाभित्र लिखित जवाफ पेश गर्न सुरक्षा निकायलाई आदेश, डीडीसी सुधारको लागि कृषि मन्त्री चौधरीको 9 बुँदे निर्देशन, 8 विश्वविद्यालयको उपकुलपतिको लागि 218 जनाको आवेदन, पूर्व मन्त्री खड्कासँग भेटियो 1 अरब माथिको सम्पत्ति लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। गृहमन्त्री नियुक्तिमा किन अलमल, सबैभन्दा संवेदनशील मानिने गृह मन्त्रालय 1 महिनादेखि प्रधानमन्त्रीकै भरमा चल्दै आएको छ। सुदन गुरूङले राजीनामा दिएपछि 9 वैशाखदेखि गृह मन्त्रालय सम्हाल्ने छुट्टै मन्त्री हुनुहुन्न। प्रधानमन्त्री बालेन्द्र शाहकै मातहतमा यो मन्त्रालय चल्दै आएको छ। सुरक्षा तथा कार्य प्रकृतिको हिसाबले संवेदनशील मानिएको गृह मन्त्रालय छुट्टै विभागीय मन्त्री नहुँदा यसको प्रत्यक्ष असर सेवा प्रवाहमा परिरहेको छ। गृह मन्त्रालय मार्फत नै देशको सम्पूर्ण शान्ति सुरक्षा तथा त्यसका निम्ति चाहिने नीति कानून मापदण्ड योजना कार्यान्वयन र नियमनको जिम्मेवारी पर्दछ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। डीडीसी सुधारको लागि कृषि मन्त्री चौधरीको 9 बुँदे निर्देशन। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्था डीडीसी सुधारको लागि 9 बुँदे निर्देशन जारी गर्नुभएको छ। निर्देशिकामा विगत 5 वर्षको दूध संकलन र बिक्री वितरणको वार्षिक तथ्याङ्क तथा आमदानी खर्चको यथावत विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको वार्षिक विवरण अर्को महिना 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। संस्थाले असुल उपहार गर्नुपर्ने बक्यौता रकम प्रचलित कारण बमोजिम असुल उपहार गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन निर्देशन दिँदै दूध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्से अवस्था लगायत संस्थाबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्यसूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिएको छ। यस्तै संस्थामा कार्यरत सबै प्रकारका कर्मचारी र कामदारको अनिवार्य विद्युतीय हाजिर गराउने र त्यस्तो विद्युतीय हाजिरबाट प्रमाणित भएको अवस्थामा मात्र नियमित र बढ़ी समयको लागि गरिने भुक्तानी प्रदान गर्न र प्रचलित कानूनले तोके बमोजिमको सुविधा मात्र दिने प्रबन्ध मिलाउन कर्मचारी तथा कामदारका लागि आचार संहिता जारी गरी कडाईका साथ लागू गर्न निर्देशन दिएको छ। संस्थानको भौतिक सम्पत्तिको लागत अध्यावधि गरी त्यसको व्यावसायिक योजना बनाउन प्रत्येक कर्मचारीलाई लक्ष्य सहित कार्य सम्पादन विवरण दिने व्यवस्था तथा कार्य विवरण बमोजिम मूल्यांकनको सूचंका तयार गरी मूल्यांकन हुने व्यवस्था गर्न र मुख्य कार्य सम्पादन सूचक दिए कार्य जिम्मेवारी तोक्न पनि निर्देशन दिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। पूर्व मन्त्री खड्कासँग भेटियो 1 अरब माथिको सम्पत्ति। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको समेत छानबिनको दायरामा आउनुभएका पूर्व मन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँगै 1 अरबभन्दा धेरै सम्पत्ति भेटिएको छ। स्रोतको अनुसार उहाँले धेरै सम्पत्तिको स्रोत खुलाउन सक्नु भएको छैन। चलन चल्तीको मूल्य अनुसार 1 अरबभन्दा धेरै सम्पत्ति भेटिएपछि आयोगले उहाँको सम्पत्ति विवरणको विश्लेषण गरी बयान लिन थालेको छ। खड्कामाथि गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान विभागले पनि उहाँको सम्पत्ति स्रोतमाथि अनुसन्धान गरिरहेको छ। तर पूर्व मन्त्रीकै हैसियतमा उहाँको सम्पत्ति भ्रष्टाचार निवारण ऐन अनुसार गराए प्रभावकारी हुने निष्कर्ष सहित अख्तियारले छानबिन तीव्र पारेको हो। जेठभित्र मुद्दा दायर गर्ने गरी अनुसन्धान भइरहेको स्रोतले बताएको छ। जेएनजे आन्दोलनको क्रममा खड्काको बुढा नीलकण्ठ स्थित घरमा ठूलो मात्रामा पैसा भेटिएको विवरण सार्वजनिक भए नै उहाँ सरकारी निकायको छानबिनको दायरामा हुनुहुन्छ। गत 15 चैतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा उहाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ समेत गरेको थियो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। आठ विश्वविद्यालयको उपकुलपतिको लागि 218 जनाको आवेदन। विभिन्न आठवटा विश्वविद्यालयको उपकुलपतिको लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयको अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदको लागि कुल 218 आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेका छन्। पूर्व अञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा सम्मान 38 आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालय विद्यालयमा 19 मध्ये पश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 19, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजसी जनक विश्वविद्यालयमा 27 आवेदन परेको मन्त्रालयले जनाएको छ। यो खबर पनि आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। दुर्गा प्रसाई प्रकरणमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सुरक्षा निकायलाई आदेश। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको थुना प्रकरणमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सुरक्षा निकायलाई आदेश दिएको छ। राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक रहनुभएका प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकाली जलसले बुधबार उक्त आदेश दिएको हो। यो खबर पनि आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको मुढी बाखोर कालापानी सड़क खण्ड स्तर उन्नतिको ठेक्का सम्झौता तोड्ने तयारी गरिएको छ। विगत लामो समयदेखि निर्माण कार्य ठप्प पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि पूर्वाधार विकास कार्यालय दोलखाले कड़ा कदम चाल्दै ठेक्का सम्झौता अन्त्य गर्ने 15 दिने सार्वजनिक सूचना जारी गरेको छ। 16.5 किलोमिटर सड़क विगत 2 महिनादेखि कार्यस्थलमा कुनै पनि निर्माण सामग्री मेसन वा जनशक्ति परिचालन नगरी काम पूर्ण रूपमा ठप्प पारिएपछि पूर्वाधार कार्यालय दोलखाले सार्वजनिक खरिद ऐन र सम्झौता तोड्न लागेको सूचनामा उल्लेख गरेको छ। पूर्वाधार विकास कार्यालय दोलखाका अनुसार निर्माण कार्यमा चरम ढिला सुस्ती र लापरवाही गर्ने महालक्ष्मी द कञ्चनजंघा शुभकामना जेभी ललितपुरमाथि सम्झौता अनुसार काम नगरेपछि हडजना लगाइएको थियो। गएको मंगसिर 1 गतेदेखि लागू हुने गरी दैनिक 1,40,000 रूपियाँका दरले काटिँदै आएको हडजना रकम हालसम्म 2,25,00,000 पुगेको बताइएको छ। पटक पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा र हडजना तिराउँदा समेत ठेकेदारले काम शुरू नगरेपछि कार्यालयले सार्वजनिक खरिद ऐन 2063 दफा 59 अनुसार खरिद सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको हो। आर्थिक वर्ष 2081-82 लेखा परीक्षणमा दोलखाका स्थानीय सरकारको बेरुजू घटेको पाइएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा दोलखाका दुई स्थानीय सरकारको बेरुजू रकम बढ़ेको देखिए पनि बाँकी 7 स्थानीय सरकारको बेरुजू घटेको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदन अनुसार दोलखाका स्थानीय सरकारको बेरुजू न्यूनतम 0.37%देखि अधिकतम 2.07% रहेको पाइएको छ। काभ्रेप्लाञ्चोको नवबुद्ध नगरपालिका क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको छ। नवबुद्ध नगरपालिकाले वडा नम्बर 2 स्थित 26 नम्बर वाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिनुभयो। नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाण्डुमा परीक्षणको लागि पठाएको थियो। प्रयोगशालाबाट आएको परीक्षणको नतिजा अनुसार लो प्याथोजेनिक
1: एस प्रकारको बर्ड फ्लू पुष्टि भएको छ। प्रमुख प्रशासकीय अधिकारी गिरीले भन्नुभयो, नगरपालिकाले सूचना निकालेर बर्ड फ्लू रोगबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तथा संक्रमण फैलन नदिन सबै सरकारवालालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको उहाँले बताउनु भएको छ। रामेछापको रामेछाप नगरपालिकालाई पूर्णको सुनिश्चितता पालिका घोषणा गरिएको छ। पालिकाभित्र लक्षित उमेर समूहका सबै बाल बालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। नगरपालिकाले आयोजना गरेको घोषणा कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख सिना खड्का कार्कीले बाल बालिकालाई रोगबाट सुरक्षित राख्न खोप कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: हार्दिक निमन्त्रणा।
1: लास्तो फ्याफोल्ला टासिदेले नमस्कार सेवा जोरले जजुलपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 9267।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 98 61 16 53 18 98 61 16 53 18। ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 98 44 00 20 90 र गणेश बुढाथोकी 98 69 019 816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98 40 57 93 24 र 98 45 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा
1: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी आदि चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
1: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ
1: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि

0: डेन्टल विराज डेन्टल प्राली ताडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा। थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाती नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पीतल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनु हुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
2: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
2: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
2: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Oya, oya, kasto ta dukheko, giya pani sunya cha. Ye budi, malai nami ko ma lai ja bhanya.
1: Aba kya ko dhami ko ma ni? Dhami ko ma hoina aba. Indra Dental Beach Bazar ma lai janu parcha kya timlai?
0: Oi, kya ta ke huncha ni?
1: Kya kya hudaina? Na patya suna ta ya.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दोलखा सम्पर्कको लागि 98 41 57 70 69
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: खतिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510 54160 98446 5570 र 0949421584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरेछ आजकल
6: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि,
8: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 30

0: महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851137806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

ओइ पतिर उस्को मात्रै छोरी भएर चाहिँ कस्तो दान दियो आखिर एउटा जय खोजेर पोखरी दिनु पर्ने भएपछि त यसले के त हेरेर मैले दिए भइहाल्यो नि त

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनाऊ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले रजियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ताङ। हत्तेरिका फस्यो यार, फेरि
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
1: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
1: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू,
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: सांदक बनमा नाचने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
4: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
5: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494-21505 र 0494-21523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
3: हजुर बुबा नमस्कार।
6: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
6: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
6: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
6: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98-41-87-07-93, 98-41-87-07-93, सादो बाटो चरीकोट दोलाखा।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिउँ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याबोल्ला टासिदेले नमस्कार सेवा जोरले जुजुलोपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मंसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यून व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यून व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927161।

हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861603518 9861603518।

0: उत्पन्न 18
1: ध्यान दिनुहोस् समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
4: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
3: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
4: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
3: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
5: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
6: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
2: हार्दिक श्रद्धाञ्जली। यस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू, अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: दुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लेस चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
6: पाँडे पनि किन दुखेको पक्छौ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न, दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: पनि हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू, कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542, काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: नमस्ते डाक्टर साहब।
8: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
10: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
5: त्यहाँ चाहिँ के हुन्छ नि?
10: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
11: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
12: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577069।
5: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
13: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा। साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
13: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
1: सम्पर्क फोन नम्बर 98510-54160, 98446-5570 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अरे यही थियो त, कहाँ सरे आजकल?
5: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
5: हो नि रमा? चरी ग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
5: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
7: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
7: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
0: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि
4: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-4682 9844-4682।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-5540-60, प्रकाश थापा 9844-5540-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851-27806 र 9841-80-56-42
3: रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020635649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511665046।
8: अविनाश, तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440300282।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले र जिउँ
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ 7 दोलखा।

0: मजुरा सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याफोल्ला टासिदेले नमस्कार। सेवा जोरले जजुलोपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागादाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मंसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मलम्बीहरू यस सागादाव महिनामा न्यूनि व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मलम्बी मित्रहरू उपस्थित भई न्यूनि व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67 1

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 98 61 16 53 18 98 61 16 53 18। ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 98 44 00 20 90 र गणेश बुढाथोकी 98 69 019 816। सम्पर्क फोन नम्बर 0949 421 364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रात

0: धामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टील दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
3: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
4: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
3: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
5: शल्य क्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
6: पहेँलो दाँतलाई चम्काउने,
5: दाँत नभएको खाली ठाउँमा पुरे दाँत राख्ने,
6: दाँतमा हिरा राख्ने,
5: सुनको खोल राख्ने
6: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने।
3: मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एक मात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
5: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
7: हार्दिक श्रद्धांजलि। एस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठुकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494215542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, गिरा पनि सुन्ने छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
7: अब के त धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
0: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
0: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा।
9: साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।

0: छत्तीसवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
5: के हुनु नि अभि? मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपर

0: भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
2: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851 18 89 87, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860 58 89 88, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
6: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
6: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।

0: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेशन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808642 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35 649, दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511 65 046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440302082।

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनाऊ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले रजियौ
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: सांदर्क बनमा नाचने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याबोल्ला टासिदेले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा न्यून व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यून व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

0: विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
3: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
2: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
6: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
6: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा।
7: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
7: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू

0: शल्यक्रिया द्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा। थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं। अध्यक्ष ढालबहादुर खत्री।

0: चाहिन्छ।
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
6: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
7: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र

0: गीताश्री स्टोर चरिकोटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोकसेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पत्र भुचुकमा हाल्ने निगा मित्र सात पत्र
1: त्यो धम्की चाहिँ भट्टीवालीलाई दिनु डराउँदिन म त होइन कति घिच्न सकेको रातभरि
0: होइन राति खाएर के भयो र दिउँसो हुन्छ होसमा अहिले ढोकोसोको भत्काइन्छ है माटेको चोसमा आफूले सङ्गीत गन्दिने यार अरू कसले गन्छ तिम्रो

0: अचेत भए आएको देख्दा छोरीले हेर्छन् भोलि पछि छाडा भोलि चिबेकीले चेप्छन्।
1: बाहिर बसेर धेरै हल्ला खल्ला नगर है, म त ढोका खोल्दिन। त्यही होटल वालीले फाइ भनेको होइन, अब त्यसैकोमा गएर सुन्छ त्यसै बस्नु। म त मरे पनि ढोका खोल्दिन होइन।
0: तसँग पनि त पढ्ने कि आमा भट्टीमै भेट भएको, मेरो दोहोरो ज्ञान देखेर त हो नि हो तैँले मसँग माया लागेको होइन भन् त। दिउँसो गरे सधैँ तेरो घरमा हैकम चल्छ, मैले कुमारी ल्याउँदा मात्रै चुलोमा आगो बल्छ। ढोका खोली मलाई भित्र बोल्दै मिठो बोली
1: जता जानी हो जाऊ।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या.
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन म पत्या सुन त.
6: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841 57 69.
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844 39 92 92.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा. साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 69. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

उत्तरमा चाइना दक्षिणमा भारत बीचमा नेपाल छ उत्तरमा चाइना दक्षिणमा भारत बीचमा नेपाल छ नेपालका नेता यता र उता त्यही भएर बेहाल छ

0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98 510 54 160, 98 44 46 55 70 र 0949 421 584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल?
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: जागिर खाने मौका त आएको थियो नि, तर
8: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
6: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ।

0: बिया नरिवल अंजीर मक्खन आदि। थप जानकारी को लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हो कलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
5: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
6: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
4: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844302082।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथ पुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841878093, 9841878093, सादो बाटो चरीकोट दोलाखा।

0: चाहिन्छ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: अहिले अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको सिंगटी बजारमा मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा गाली गलोज गर्दै झगडा गर्ने दुईजना पक्राउ। दोलखाको सैलुङ मा नाबालिकालाई जबरजस्तीकरण गरेको आरोपमा धनुषाका एक युवा पक्राउ। लगायतका स्थानीय प्रसंग सहित विपक्षी दलले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी तीव्र जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी तीव्र बनाउनु भएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको भन्दै असन्तुष्ट व्यक्त गरे। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्ने जोड़ दिनुहुँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उहाँको जिकिर छ। अध्यक्ष राईले प्रधानमन्त्री शाहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने पर्छ कि पर्दैन भन्दै पटक पटक प्रश्न समेत गर्नु भएको छ। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनुको लागि रूलिङ गर्न सभामुख समक्ष गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्नुहुँदै कांग्रेसका सचेतक निष्कल राईले यस्तो माग गर्नु भएको हो। प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाबदेही बनाउन सदनलाई मर्यादित ढंगले अघि बढ़ाउन प्रधानमन्त्रीको उपस्थित हुनुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमालेको भोलि बस्ने सचिवालयको बैठकले नेताहरूको कार्य विभाजन प्रस्ताव पारित गर्ने तयारी गरेको छ। गत सोमबार बसेको सचिवालयको बैठकमा कार्य विभाजन प्रस्ताव भएको थियो तर त्यस दिन नेताहरूको सम्बोधनमै समय सकिएकाले थप निर्णय भएन। एक अधिकारीले भन्नुभयो भोलि बस्ने सचिवालय बैठकले प्रस्तावित कार्य विभाजन पारित गर्नेछ। प्रस्तावित कार्ययोजना अनुसार उपाध्यक्ष महासचिव र उपमहासचिवलाई अरू जिम्मेवारी दिएर सचिवहरूलाई भूगोलको इन्चार्ज तोकिने तयारी छ। सचिव शेरधन राईलाई कोशी, महेश बस्नेतलाई बागमती, खगराज अधिकारीलाई गण्डकी, एमलाल कणेललाई कर्णाली र छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेशको इन्चार्ज प्रस्ताव गरिएको छ। मधेस र सुदूरपश्चिमको इन्चार्ज पदाधिकारी बाहेकका नेतालाई तोकिएको छ। लीलानाथ श्रेष्ठलाई मधेस र दामोदर भण्डारीलाई सुदूरपश्चिमको इन्चार्ज तोकिएको हो। उपाध्यक्ष उपमहासचिवहरूलाई विभागीय संयोजक तोकिएको छ। उपाध्यक्ष रामबहादुर थापालाई सुशासन र सेवा प्रवाह सम्बन्धी सम्बन्ध विभाग, विष्णु प्रसाद पौडेललाई पार्टी सम्बन्ध विभाग, प्रतिवेश सुब्ब गुरूङलाई सामाजिक विकास सम्बन्ध विभागहरू, रघुजी पन्तलाई मानव स्रोत विभाग, विभागको संयोजन गर्ने जिम्मेवारी प्रस्ताव गरिएको हो। महासचिव शंकर पोखरेललाई पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिने तयारी भएको छ। उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता विभाग र योगेश भट्टराईलाई नीति तथा योजना सम्बन्ध विभागहरू प्रस्ताव गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीच एकताको पाँच महिना बित्नै लाग्दा समेत संगठनिक समायोजनको काम अघि नबढ़ेको भन्दै नेता कमल थापाले असन्तुष्ट व्यक्त गर्नु भएको छ। देशमा बलियो राष्ट्रवाद शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत पौष 16 गते दुई पार्टी बीच एकता भए पनि हालसम्म केन्द्रीय स्थानीय तहमा समायोजन हुन नसकेको भन्नुहुँदै वहाँले अध्यक्ष राजेन्द्र लिङदेनको ध्यान आकर्षण गराउनु भएको हो। बिहिबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्नुहुँदै नेता थापाले पार्टी एकता भएको लामो समय भइसक्दा पनि भातृ संगठनको एकीकरण अलपत्र परेको र निर्वाचन आयोगमा समेत पार्टी एकताको औपचारिक पत्र पठाउन नसकिएको बताउनुभयो। हिजो एकै दिन 270 जना भन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुग्नु भएको छ। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गतको हिजो अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइलट टेक्नु भएको हो। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभयो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको सिंहटी बजारमा मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा गाली गलोज र जय झगडा गर्नुहुने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कालिचो गाउँपालिका नम्बर 3 मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा नै गाली गलोज र जय झगडा गर्नुहुने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको बिगु गाउँपालिका नम्बर 4 33 वर्षीय राजकुमार ओली र कालिचो गाउँपालिका नम्बर 3 33 वर्षीय गौरी श्रेष्ठलाई पक्राउ गरिएको हो। उहाँहरू विरूद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय दोलखाबाट 7 दिनको म्याद थप भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। दोलखाको कालिचोकको गाउँपालिकामा आजबाट टोल तथा बस्ती स्तरमा हुने योजना छनौट कार्यक्रम शुरू भएको छ। पालिकामा आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सहितको नीति तथा कार्यक्रम निर्माणको क्रममा आजबाट ओडाका बस्ती स्तरमा योजना छनौट तथा कार्यक्रम शुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय सेवाकोटीले बताउनुभयो। उहाँका अनुसार योजना छनौट कार्यक्रम आगामी जेठ 15 गतेसम्म सञ्चालन हुनेछ। पालिकाका वडाका बस्ती स्तरमा योजना छनौटको लागि भेला छलफल हुने भएकाले सरकारवाला सबैलाई सहभागिताको लागि अनुरोध गरिएको छ। दोलखाको सैलुङमा नाबालिकालाई जबरजस्ती करनी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ पर्नु भएको छ। पक्राउ पर्नेमा धनुषाको बटेरेश्वर गाउँपालिका 21 वर्षीय अञ्जन लामा रहनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमाल सिन्हाले जानकारी दिनुभयो। उहाँलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सैलुङ क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार युवा सैलुङ घुम्न आएको बेला करिब 15 वर्षीय नाबालिकालाई करनी गरेको आरोपमा उजुरी परेपछि लामालाई नियन्त्रणमा लिएको हो। घटनाको बारेमा बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए। पीड़ित बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको समेत प्रहरीले जनाएको छ। दोलखाको सैलुङ गाउँपालिका नम्बर 8 शारीरिक मानसिक स्वास्थ्य विशेषज्ञ शिविर हुने भएको छ। सैलुङ गाउँपालिका नम्बर 8 रहेको सैलुङेश्वर स्वास्थ्य चौकीको आयोजनामा जेठ 8 गते एक दिने शारीरिक मानसिक स्वास्थ्य विशेषज्ञ शिविर सञ्चालन गर्न लागि वडा नम्बर 8 वडा अध्यक्ष धनबहादुर तमाङले जानकारी दिनुभयो। उहाँका अनुसार फिजिसियन डाक्टर को उपस्थितिमा मानसिक रोग सम्बन्धी औषधि सेवन गरिरहेका व्यक्ति राति निन्द्र नलाग्ने छटपटी हुने तथा अन्य रोग सम्बन्धीको उपचार गरिनेछ। नयाँ वर्षको पहिलो महिनामै जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउदेखि सवारी कार्यवाहीसम्मका क्षेत्रमा सक्रियता बढ़ाएको पाइएको छ। कार्यालयले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार चालू मुद्दामा 67 जना प्रतिवादी पक्राउ पर्नु भएको छ। विभिन्न घटनामा 42 जनाले ज्यान गुमाउनु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेमा उक्त अवधिमा 100 मुद्दा दर्ता भएका छन् भने 31 मुद्दा फर्चेट गरिएको प्रहरीले जनाएको छ। हालसम्म 69 मुद्दा अनुसन्धान तथा कार्यवाही प्रक्रियामै रहेका छन्। सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दूध संकलन गुणस्तर र वितरणमा कड़ा निगरानी शुरू गरेको छ। बजारमा कमचल दूध गएको र उपभोक्ताको भरोसा घटेको गुनासो बढ़ेपछि गुणस्तर परीक्षणमा डीडीसीले कड़ाई गरेको हो। काभ्रेको पनौतीबाट ल्याएको 3020 लिटर दूध अखाद्य पाइएपछि डीजीसीले दूध गुणस्तरमा थप कड़ाई अप्नाएको हो। पनौती स्थित सिसियन केन्द्र सिलिङ सेन्टर मार्फत विभिन्न सहकारी र फार्मबाट संकलन गरी ल्याइएको उक्त दूधको ल्याब परीक्षण गर्दा चिनी मिसाइएको र गन्दा आएको र न्यूनतम मापदण्ड समेत पूरा नभएको पाइएको डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले बताउनुभयो। हवस् त, अपरान्ह 4 बजेको सैलुङ सेरफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: हार्दिक निमन्त्रणा
3: लासो फ्याबोल्ला टसिदेले नमस्कार सेवा जोरले जजुलप स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ
2: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा खानाको निशुल्क व्यवस्था रहेको छ न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ आयोजक जिल्ला लामा संघ दोलाखा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 9267

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861635518 9861635518। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा
1: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दरात बाकस लिएर आउनु छैन
1: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
1: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9914482102 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साब्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: हार्दिक श्रद्धाञ्जली। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
4: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर गिरिराज लेर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844649708 9844649708।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ।

0: तात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवारलाई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: बनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, जरेस स्टील, फलाम, प्लास्टिक, फाइबर का झोला, कालो ड्रम, कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 049-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510-68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नानु हजुरबालाई टाढा लान लागेको। किन र नानु?
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गर।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
9: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
8: त्यहाँ चाहिँ के हुन्छ नि?
9: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
10: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
11: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
8: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
12: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
13: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
14: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
16: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको ईसीजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै

0: कतिवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98 5 10 54 160 98 44 46 55 70 र 0 49 4 21 5 84 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे छ आजकल?
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
3: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
5: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
10: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
3: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
10: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
11: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
10: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ। पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्य बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851137806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त?

0: त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
2: हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरूराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
3: ब्रुम ब्रुम, उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
4: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
5: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
6: ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
7: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
5: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग है साथी हो।
1: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
7: हाम्रा सेवा तथा सुविधाहरू।
5: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844000844, 9848073107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। प्रधानमन्त्री वालेन्द्र शाह संसद बैठकमा जान तयार नभएपछि विपक्षी सांसदहरूको अवरोधका बीच संसद बैठक सञ्चालन। सदनमा प्रस्तुत भएका विभिन्न विधेयकहरू बहुमतले स्वीकृत भएको घोषणा। नेकपा एमालेको भोलि हुने सचिवालयको बैठकमा नेताहरूको कार्यविभाजन पारित गर्ने तयारी। लामो संघर्षबाट स्थापित लोकतन्त्र नयाँ जनादेशको नाममा अपरिहार्यता हुँदै गएको महासचिव शंकर पोखरेलको भनाई। र इरानसँगको सम्भावित युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बीच गम्भीर मतभेद। अब समाचार विस्तारमा। विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद आर्यले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउने प्रयास गर्नु भएको छ। तर प्रयास विफल भएपछि सभामुख आर्यले विपक्षीहरूको अवरोध र नाराबाजीका बीच संसद बैठक अघि बढ़ाउनु भएको छ। सभामुख आर्यले निकट स्रोतले बताए अनुसार आज दुईपटक सभामुख आर्यले प्रधानमन्त्री शाहलाई भेट गर्नु भएको थियो। यद्यपि उहाँ बैठकमा जान तयार नभएपछि सभामुख आर्यले अवरोधका बीच बैठक अघि बढ़ाउनु भएको विपक्षी दलहरूको नाराबाजीको बीच प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव लगायत बहुमतले स्वीकृत गरेको घोषणा गरिएको छ। विपक्षी दलहरूका सांसदहरूले बेल घेरेर नाराबाजी गरिरहेको बेला सभामुखले बहुमतको आधारमा विधेयकहरू स्वीकृत भएको घोषणा गर्नुभएको हो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलहरूको लामो संघर्षबाट स्थापित गरेको लोकतन्त्र नयाँ जनादेशको नाममा अपहरित भएको बताउनु भएको छ। प्रेस चौतारी नेपालले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख रहेको बताउनु भएको हो। सरकारले पुराना राजनीतिक नियुक्तिहरू बदर गरिसकेपछि जान्नेलाई छान्ने भन्दै थिए। अहिले उनीहरूले कुनै पनि प्रतिस्पर्धाको प्रक्रिया बिना छान्नेका केही दुई चार नियुक्तिहरू भूतपूर्व सेना अधिकृतहरू रहेको भन्नुहुँदै एमाले महासचिव पोखरेलले बालेन सरकारले त्यो नियुक्तिको अधिनायकवादी लाइनको संज्ञा दिएको बताउनु भएको हो। नेकपा एमालेको भोलि बस्ने सचिवालयको बैठकले नेताहरूको कार्यविभाजन प्रस्ताव पारित गरेको छ। एक पदाधिकारीका अनुसार भोलि बस्ने सचिवालय बैठकले प्रस्तावित कार्यविभाजन पारित गर्नेछ। प्रस्तावित कार्ययोजना अनुसार उपाध्यक्ष महासचिव र उपमहासचिवलाई अरू जिम्मेवारी दिएर सचिवहरूलाई भूगोलको इन्चार्ज तोक्ने तयारी छ। सचिवहरू शेरधन राईलाई कोशी, मधेस महेश बस्नेतलाई बागमती, खगराज अधिकारीलाई गण्डकी, एमलाल कडेललाई कर्णाली र छविलाल विश्वकर्मलाई लुम्बिनी प्रदेशको इन्चार्ज प्रस्ताव गरिएको छ। लीलानाथ श्रेष्ठलाई मधेश, दामोदर भण्डारीलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको छ। उपाध्यक्ष रामबहादुर थापालाई सुशासन सेवा प्रवाह सम्बन्ध विभाग, विष्णुप्रसाद पौडेललाई पार्टी सम्बन्ध विभाग, पृथ्वी शुभ गुरूङलाई सामाजिक विकास सम्बन्ध विभागहरू, रघुजी पन्तलाई मानव स्रोत विभाग सम्बन्ध विभागहरूको संयोजन गर्ने जिम्मेवारी प्रस्ताव गरिएको छ। सभामुख डोलप्रसाद आर्यले प्रतिनिधि सभाको आकस्मिक समयबारे कार्य व्यवस्थापन परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिनुभएको छ। सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाई राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाई राख्न आसनबाट उठेपछि सभामुख आर्यले बस्न आग्रह गर्नुभयो। सांसद राजेन्द्र कुमार राई, बलावती शर्मा लगायत सोही समयमा बोल्न उठिरहेपछि सभामुखले आकस्मिक समयमा अघिल्लो बैठक सकिएदेखि यस बैठकसम्मको अवधिमा मुलुकका उत्पन्न भएका जनजीवनमा अति महत्वपूर्ण घटना विषयलाई बोल्ने समय माग्न र दिन सकिने संसदीय अभ्यास रहेको बताउनु भएको छ।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: कुन हुनी, त्यही आरजु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले प्रतिनिधि सभा नियमावली 15 उपनियम 2 अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाब दिनुपर्ने बताउनु भएको हो। उहाँले सभामुखलाई प्रधानमन्त्री यो संसदको सदस्य हो कि होइन भन्दै प्रश्न गर्नुभएको छ। हर्काले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने माग दोहोर्याउनु भएको हो। उहाँले 10 दिन अघि मेरा गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न थिए, त्यसको जवाब उहाँले दिनुपर्छ भन्नुभयो। प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणको लागि ठोस कदम नचाले संसद चढ्न गाह्रो हुने बताउनु भएको छ। सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उहाँले सो समस्या समाधानका लागि 7 दिनभित्र उचित कदम नचाले संसद बैठक सञ्चालनमा कठिनै हुने बताउनु भएको हो। आजको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै सांसद

0: aber ihr Gärchen wäre beide besser.
1: अरे यही थियो त कहाँ सरे आजकल
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ
1: के हुनु नि अबि मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरे छ कि क्या
2: हो नि रमा चरी ग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि
1: ए मलाई त थाहै थिएन जानकारीको लागि धन्यवाद है तिमीलाई
2: हजुर हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अञ्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60 प्रकाश थापा 98 44 55 40 60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ
4: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
2: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
4: ठूलो गार्डन खुला स्पेस बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
2: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 98 513 27 800 र 98 41 80 56 42 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
5: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
5: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
5: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
2: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 98 64 00 00 825 र 98 14 82 41 02 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: हैन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश दाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844669608 9844669608।
0: दुर्गा एण्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको सिंगटी बजारमा मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा गाली गलौज र झैझगडा गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कालिङसो गाउँपालिका नम्बर 3 सिंगटीमा मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमै गाली गलौज र झैझगडा गर्ने दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार बेगु गाउँपालिका नम्बर 4 33 वर्षीय राजकुमार ओली र कालिङसो गाउँपालिका नम्बर 3 33 वर्षीय गौरेश राष्ट्रलाई पक्राउ गरिएको हो। उहाँहरू विरूद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय दोलखाबाट 7 दिनको म्याद थप भए थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। दोलखाको कालिङचो गाउँपालिकामा आजबाट टोल तथा बस्ती स्तरमा हुने योजना छनौटको कार्यक्रम शुरू भएको छ। पालिकामा आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सहितको नीति तथा कार्यक्रम निर्माणको क्रममा आजबाट वडा स्तरमा हुने योजना छनौट कार्यक्रम शुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय शिवाकोटीले बताउनुभयो। उहाँका अनुसार योजना छनौट कार्यक्रम आगामी जेठ 15 गतेसम्म सञ्चालन हुनेछ। पालिकाका वडाहरूका बस्तीहरूमा योजना छनौट को लागि भेला छलफल हुने भएकाले सरकारवाला सबैलाई सहभागिताको लागि पालिकाले अनुरोध गरेको छ। दोलखाको सैलुङमा नाबालिकालाई जबरजस्ती गर्ने गरेको आरोपमा धनुषामा एक युवा पक्राउ पर्न भएको छ। पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर 21 वर्षीय अञ्जर लामा रहनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सैलुङ क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीको अनुसार युवाको सैलुङ घुम्न आएको बेला करिब 15 वर्षीय बालिकालाई करनी गरेको आरोपमा उजुरी परेपछि लामालाई नियन्त्रणमा लिएको हो। घटनाबारे बालिकाका आफन्तले प्रहरीमा खबर गर्नुभएको थियो। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 शारीरिक मानसिक स्वास्थ्य विशेषज्ञ शिविर हुने भएको छ। सैलुङ गाउँपालिका वडा नम्बर 8 रहेको सैलुङ ईश्वर स्वास्थ्य चौकीको आयोजनामा जेठ 8 गते अर्थात भोलि एक दिने शारीरिक मानसिक स्वास्थ्य विशेषज्ञ शिविर सञ्चालनको लागि वडा नम्बर 8 वडा अध्यक्ष धनबहादुर तमाङले जानकारी दिनुभयो। उहाँको अनुसार फिजिसियन डाक्टरको उपस्थितिमा मानसिक रोग सम्बन्धी औषधि सेवन गरिरहेका व्यक्तिहरू राति निन्द्र नलाग्ने छटपटी हुने तथा अन्य रोगको उपचार गरिनेछ। नयाँ वर्षको पहिलो महिनामै जिल्ला प्रहरी कार्यालय कार्यले विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउदेखि सवारी कार्यवाहीसम्मको क्षेत्रमा सक्रियता बढ़ाएको पाइएको छ। कार्यालयले सार्वजनिक गरेको मार्षिक रिपोर्ट अनुसार चालू मुद्दामा 67 जना प्रतिवादी पक्राउ पर्न भएको छ। विभिन्न घटनामा 42 जनाले ज्यान गुमाउनु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेमा उक्त अवधिमा 100 मुद्दा दर्ता भएका छन् भने 31 मुद्दा फोरसिट गरिएको प्रहरीले जनाएको छ। हालसम्म 69 मुद्दा अनुसन्धान तथा कार्यवाही प्रक्रियामा रहेको प्रहरीको भनाइरहेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दूध संकलन गुणस्तर र वितरणमा कड़ा निगरानी शुरू गरेको छ। बजारमा कमसल दूध गएको र उपभोक्ताको भर रोसा घटेको गुनासो बढ़ेपछि गुणस्तर परीक्षणमा डीजीसीले कराई गरेको हो। काभ्रेको पनौतीबाट ल्याइएको 3,020 लिटर दूध अखाद्य पाइएपछि डीडीसीले दूध गुणस्तरमा थप कड़ाई अप्नाएको हो। पनौती स्थित चिस्यान केन्द्र चिलिङ सेन्टर मार्फत विभिन्न सहकारी र फार्महरूबाट संकलन गरी ल्याइएको उक्त दूधको ल्याब परीक्षण गर्दा चिनी मिसाइएको गन्ध आएको र न्यूनतम मापदण्ड समेत पूरा नभएको पाइएको डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले बताउनुभयो।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: नेकपा एमाले 6 सदस्यीय संविधान संशोधन कार्यदल गठन गर्न प्रस्ताव गरेको छ। उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको हो। सदस्यमा अग्निप्रसाद खरेल, महेश बर्देउला, कृष्ण भक्ता पोखरेल, टीकाराम भट्टराई रहनु भएको छ। शुक्रबार बस्ने सचिवालयको बैठकले यसबारे निर्णय गर्दैछ। त्यसै गरी एमाले व्यवसायी मेनबहादुर गुरूङले दानमा भवन दिने प्रस्तावलाई फिर्ता गर्ने भएको छ। सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरूङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख गरिएको छ। कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मेनबहादुर गुरूङ दम्पतीलाई धन्यवाद सहित उहाँको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदन नगर बल्खुमै निर्माण गरिने निर्णय भएको एमाले जनाएको छ। संविधान संशोधनको लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनैतिक दलका नेताहरूसँग छलफल शुरू गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिका सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा संविधान संशोधनको बहसपत्र सम्बन्धी सुझाव संकलनका लागि राजनीतिक दलका नेताहरूसँग छलफल गरेको हो। छलफलमा रासोपका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेकपाका माधव सापकोटा, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा लगायतका नेताहरूको सहभागिता रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बीच इरानसँगको सम्भावित युद्ध र त्यसको आगामी रणनीतिबारे गम्भीर मतभेद देखिएको छ। अमेरिकी संचार माध्यममा सीएनसीका अनुसार मंगलबार भएको दुवै नेता बीचको फोन वार्ता तनावपूर्ण बनेको थियो। अमेरिकी अधिकारीको अनुसार ट्रम्प र नेतान्याहू बीच पछिल्ला केही दिनमा पटक पटक संवाद भएको छ। आइतबारको कुराकानीमा ट्रम्पले इरान विरूद्ध नयाँ लक्ष्य सैन्य आक्रमण अगाडि बढ़ाउने सम्भावना रहेको जानकारी नेतान्याहूलाई दिनुभएको थियो। तर त्यसको करिब 24 घण्टापछि ट्रम्पले अचानक योजनाबद्ध आक्रमण रोकिएको घोषणा गर्नुभएको थियो। कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, युए लगायतका खाड़ी मुलुकहरूको आग्रहमा आक्रमण स्थगित गरिएको उहाँले बताउनु भएको छ। नेतान्याहू भने ट्रम्पको निर्णयबाट असन्तुष्ट देखिन भएको छ। इजरायली स्रोतका अनुसार उहाँले इरानमाथि दबाव कायम राख्न सैन्य कार्यवाहीको निरन्तर हुनुपर्ने धारणा राख्दै आउनु भएको छ। इरानले पनि अमेरिका र आफूबीच अझै सन्देश आदान प्रदान भइरहेको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइयाका अनुसार पाकिस्तान मार्फत दुवै पक्षबीच सम्वाद जारी छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमा जान तयार नभएपछि विपक्षी सांसदहरूको अवरोधका बीच संसद बैठक सञ्चालन। संसदमा प्रस्तुत भएका विभिन्न विधेयकहरू बहुमतले स्वीकृत भएको घोषणा। नेकपा एमालेको भोलि हुने सचिवालय बैठकमा नेताहरूको कार्य विभाजन पारित गर्ने तयारी। लामो संघर्षबाट स्थापित लोकतन्त्र नयाँ जनादेशको नाममा अपहरित हुँदै गएको महासचिव शंकर पोखरेलको भनाई। र इरानसँगको सम्भावित युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बीच गम्भीर मतभेद। सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
3: हार्दिक निमन्त्रणा
4: लासो फ्याफुल लटासिदेले नमस्कार सेवा जोरले जजुलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
3: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्तरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861635518 9861635518। ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा
1: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
1: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
1: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9914842142 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा
7: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि न दाँत मिलेको छ न सफा छ दाँत किराले खाएर यस्तो भइरहेछ अनि के गरी हाँस्नु त
7: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि किन चिन्ता लिन्छौ क्या तिमी ल हिँड जाउँ त्यतै
9: हाम्रा सेवा तथा सुविधाहरू शल्यक्रियाद्वारा दाँत निकाल्ने दाँत सफा गर्ने नमिलेको दाँत मिलाउने झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने नयाँ दाँत राख्ने बाल दन्त उपचार किराले खाएको दाँतको जरेदेखिको उपचार दाँत कलरको सिमेन्ट भर्ने दाँतको एक्सरे गर्ने पहेँलो दाँतलाई चम्काउने दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने दाँतमा हिरा राख्ने सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साड्डो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा
10: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607
0: हार्दिक श्रद्धांजलि एस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी छोरा केदार केसी बुहारी संगीता ठकुरी केसी छोरीहरू कविता नितु दीपा साथै ज्वाईहरू पूर्णबहादुर जिरेल अल्बी कार्की नाति नातिनाहरू अरुराज केसी विपिन कार्की आयुष बस्नेत कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
11: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ
12: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
12: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
13: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
12: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ
12: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस दुलिखल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ सम्पर्क नम्बर 049-412-020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
14: होइन के एकले गुनगुन गरिरहेको
0: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको
14: अनि के भयो त लगेर पाले भइगयो नि
0: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
14: ए दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि
0: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
14: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकुट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घर सँगै
15: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ।

0: खानै नसकिने भो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हौ मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: यही हो त? त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, जिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
0: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। छोरल्प अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्प अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
7: अविनाश तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठी होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855005019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुउद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा। अरे यही थियो त, कहाँ सरे आजकल?
3: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
3: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचारी 9844133814। मा प्लानचोक बेकरी, सामुदायिक अस्पतालको अगाडि, चरीकोट दोलखा।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: कतिवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोट को पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बेलुकाको 8 बजेको छ।

पढ्दैमा धर्म हुने चीज होइन। शास्त्र पढेर बखान गर्दैमा धर्म हुने चीज होइन। शास्त्रभित्र महत्वपूर्ण कुरा छ। हामीले यज्ञ गरेर हामीले खर्च गरे अनुसारले त्यो खर्चको सार लागोस् भन्न चाहन्छु म। शास्त्रभित्र महत्वपूर्ण कुरा त्यसलाई बुझ्ने कोसिस गरौं भन्न चाहन्छु म। र त्यस कारणले गुरु बिना घोर अन्धकार भनेको छ। गुरु नभइकन यो भवसागर पार हुँदैन भनेर शास्त्रले यो बताइदिएको छ। फेरि हामी के गरेका छौ भन्दाखेरि बल्ल बल्ल जीवनमा एकचोटि वर्तमान कार्यक्रम गरिन्छ, गायत्री मन्त्र दिनुहुन्छ, उहाँलाई हामी गुरु मान्छौ। तर कसरी मान्यौ त? वर्तमान गरेको एक हप्ता पछाडि हेर्यो भने गलामा जनै हुँदैन। गायत्री जप्नु भन्ने त कता हो कता, गलामा जनै हुँदैन। गुरुको मर्यादा हामीले राखेका छौ त। त्यस कारणले गर्दाखेरि गुरु के हो त भन्दा गुमाने अन्धकार र रुमाने प्रकाश, यो अन्धकारको संसारबाट प्रकाशमा लैजान सक्ने क्षमतावाला गुरुलाई हामीले गुरु मान्नुपर्छ। जुन गुरुको माध्यमद्वारा परमधामको प्राप्त होस्, जुन गुरुको माध्यमद्वारा त्यो परमपिता परमात्माको दर्शन गराउन सकुन्, हामीलाई त्यो दर्शन गराउन सक्ने गुरु चाहिएको छ। हामीलाई भानको मात्रै एउटा भनाईको मात्रै गुरुले हामीलाई काम बन्दैन। हामीलाई के चाहिएको छ भन्दाखेरि हामीलाई त्यो परमपिता परमात्मा दर्शन गराउने गुरु चाहिएको छ। के त भन्दा एउटा विचार गरौं कि मानवको हृदयभित्र त्यो परम प्रकाश छ, त्यसैको कारणले गर्दाखेरि नि मानव जीवित भएर हिँडेको छ, बोलेको छ, हिँडेको छ, चलेको छ। तपाईँ हामी यसै विचार गरौँ न। हजुर, हाम्रा घरमा रेडियो छ, टिभी छ, अनि त्यो टिभी पनि रेडियो पनि पाठ पूर्जा सबै राम्रा छन्, नयाँ नयाँ छन्, केही बिग्रेको छैन, बोलिरहेको हुन्छ। हरेक किसिम कतै भजन कतै के नाना किसिम बोलिरहेको हुन्छ। जब बत्ती जान्छ न टिभी बोल्छ न रेडियो बोल्छ। हेर्नुहोस् त, हजुर हामी विचार गरौँ, बत्तीको बिना एउटा प्लास्टिकले बनाइएको रेडियो, बत्तीको बिना एउटा प्लास्टिकले बनाइएको टिभी, त्यस्तो चिज बत्तीको छैन्जेल बोल्छ, तर जब बत्ती जान्छ उसँग बोल्ने हिम्मत हुँदैन। किन भन्दा उसको प्राण नै बत्ती थियो भने। हजुर हामी पनि विचार गरौँ त, त्यो बत्तीको बिना हाम्रो शरीर चाहिँ के चलेको होला त? त्यो प्रकाशको बिना के हाम्रो शरीर चलेको होला त? त्यस कारणले हजुर हाम्रो भित्र त्यो परम प्रकाशको जुन इलेक्ट्रिक जुन छ, त्यो ईश्वरसँगको माध्यमसँग जोडिएर चार्ज हुन्छ, र उसैको कृपाद्वारा नै हजुर हामी बोल्ने, हिँड्ने, यताउता गफ गाफ होइन, भजन कीर्तन सबै कुरा गर्ने पावर उससँगको सम्बन्धबाट हजुर हामीलाई छ। जब उसको सम्बन्धबाट हामी विच्छेद हुन्छौ, जब त्यो लाइन जान्छ, तब के हुन्छ भन्दा फ्युज भएको चिम बराबरको यो शरीर हुन जान्छ र शरीरको काम छैन। किनकि म आफूलाई अनुभव हुँदैछ कि म त्यही बेलाको मान्छे हो, म बुढो भएको छुइनँ, आफूलाई आफ्नो अनुहार आफैले नदेखिने, म जस्ताको तस्तो छु भन्ने कुरा आफूलाई महसुस हुन्छ। तर गर्दै जाँदा शरीरले सार दिँदैन, अनि थाहा लाग्छ कि अब मेरो शरीर चाहिँ बुढो भएछ। म बुढो भएछु भन्ने कुरा होइन, मेरो शरीर चाहिँ बुढो भएछ। अब के गर्नुपर्छ भन्दा यो बुढो भएको शरीरलाई हामीले परिवर्तन गरेर नयाँ शरीर धारण गर्नुपर्ने अवस्था हुन्छ। किनकि र शरीर बुढो हुने रहेछ, मान्छे बुढो हुने होइन, प्राण बुढो हुँदो रहेनछ। न प्राण बालक हुन्छ, न जवानी हुन्छ, न वृद्ध हुन्छ। सबै कुरा हुने त यो के रहेछ त भन्दाखेरि जस्तो

धेरै किसिम मिसिनेर चिजहरू केही वर्ष चलाएपछि थोत्रा भएर कबाडीमा जान्छन्, त्यस्तै किसिमको शरीर पनि कबाडीमा जाँदो रहेछ। र त्यही कारणले यो शरीर पुरानो छोडेर नयाँलाई धारण गर्नुपर्ने रहेछ। त्यस कारणले गर्दाखेरि यो जीवन के को लागि बनेको त भन्दा, मानव जीवन के को लागि बनेको त भन्दा, खाना पिना सोजाना सब काम है पशु समाना, क्यों देह मनुज की धारी रे हरि भजन करो सुखकारी रे भनेको छ। खाना पिना सबै कुरा त हरेक प्राणीले गरेको छ नि, बिना कामै कुनै प्राणीले केही काम गर्दैन, तर सबैको पेट भरिएको छ। मान्छे बाहेक अरू प्राणीले काम गर्दैन, मान्छेलाई नै हो काम गरेर खानु पर्ने। त्यस कारणले गर्दाखेरि धेरै लोभ लालच लाग्ने पनि मानवलाई नै हो। र मानव चाहिँ खास मानव हुनुको अर्थ के थियो त भन्दा, परमात्माले त्यो शास्त्र छोडिदिनु भयो अनि तै पनि मान्छे त्यतापट्टि लागेन, होइन, खुल्ला लिखित गरेर त्यही शास्त्रमा ब्रह्म ज्ञानको महिमा चर्चाहरू लेखिदिएको छ। गीता हेर्नुहोस् त, अनि त्यो ब्रह्म ज्ञान पढेर ब्रह्मानन्द किताब पढेर हेर्नुभयो भने हजुरलाई सबै कुरा त्यति पढिसकेपछि छर्लङ्ग हुन्छ। त्यति सरलसँगले समयका महान पुरुषले यो धरतीमा छोडेर गएका थिए, तर आज हजुर हामी त्यतापट्टि मनै गएन, किनकि त्यो शास्त्र कुनै पशुको लागि होइन, पन्छीको लागि होइन, जनावरको लागि होइन, कुनै रुख वृक्ष झारपातको लागि होइन, हो सबैलाई सुनाउनु त पर्छ, तर के छ त भन्दाखेरि त्यो ज्ञान अनुभूति गर्न उनीहरू संख्यामा त छैन, मात्र मानवसँग छ त्यो ज्ञानको अनुभूति गर्नलाई। त्यस कारणले गर्दाखेरि तपाईँ हामी के गरौं त भन्दाखेरि, यो देहरूपी प्रसाद 84 लाख जुनीलाई होइन भोग्दै भोग्दै आएर आज मानव जुनी बहुत करोडौं वर्ष पछाडि आज हजुर हामीले मानव जुनी पाएका छौ, सुवर्ण अवसर पाएका छौ। त्यो ज्ञानको अनुभूति गर्ने मौका मिलेको छ, त्यहाँबाट पनि नभएर त्यसलाई मान्छेले माया मोह र लोभ लालचमा डुबेर शास्त्रलाई बिर्सिदियो, त्यसलाई बुझ्न सकेन भनेर मानिसले फेरि परमात्माले के गर्नुभयो भन्दा, सम्झाउनको निमित्त भनेर आफै यो धरतीमा आउनुभयो। दुःख सुख हजुर हाम्रो जस्तै भोग्दै भोग्दै यो धरतीमा जन्म मरणको चक्करमा पर्दै उहाँ आएर फेरि सम्झाउँदै हुनुहुन्छ। संसारमा सन्त महात्मा पठाउनु भएको छ, फेरि पनि हजुर हामी के छ त भन्दा, फेरि त्यही माया जालमै हामी दौडधुप गरिरहेका छौ। हामीलाई त्यही लोभ लालचले हामीलाई चाहिँ बर्बाद गरिरहेको छ। त हजुर हामी के भन्न चाहन्छु म भन्दाखेरि, हजुर हामी विवेकशील प्राणी हो, मानव भन्ने कुरा विवेकशील प्राणी भनेर शास्त्रमा लेखिदिएको छ, तर विवेकशील प्राणी हुँदा हुँदै पनि आज हरेक पशु पन्छीमा विवेक पाइयो, होइन, हरेक प्राणीमा विवेक पाइयो, तर हजुर हामी चाहिँ आज के भइरहेछ भन्दा लोभ लालचमै जीवन बितेको छ। कता कता भुमरीमा कुन बाटो हिँड्नु पर्ने थियो, कुन बाटो हिँडिरहेका छौं, संसारका भुमरीमा हा घुमी घुमी बाटो कता हो कता, देख्छौ हामीहरू यी धनजन सबै सुन्दर तरुका लता। यो मानव जीवन त के को लागि भन्दाखेरि मोक्षको दरवाजा भनेर यसलाई मानव जीवनलाई बताइयो। र यो ज्ञान यस्तो चिज हो जुन ज्ञानको माध्यमद्वारा हजुर हामी सरासर यो धरतीबाट मोक्ष गति प्राप्त गर्न सक्ने यति महान ज्ञान छ, तर आज हजुर हामीले ज्ञान लिएर पनि यो ज्ञानलाई कदर गर्न सकेनौं, किनकि भूल हाम्रो हो। परमात्माको कृपा त हामीमा बहुत भएको थियो, शास्त्र लिएर छोडिदिनु भयो समयका महान पुरुषले, त्यहाँबाट पनि नभएर आएर अहिले फेरि जन्म लिएर आएर यही कुरालाई बुझाउँदै हुनुहुन्छ नेपाल मानव धर्म सेवा समितिले।
र श्री सद्गुरुदेव सतपाल जी महाराज विश्वव्यापी रूपमा चाहिँ नि प्रचार गर्दै हिँड्नु भएको छ। हे मानव, यो तिमीहरूलाई छोडिदिएको शास्त्र तिमीहरूले त्यसलाई पल्टाउन खोज्न सकेनौ र यो शास्त्रमा त यति महत्वपूर्ण कुरा छ, योलाई नभुल, यसलाई अपनाऊ भनेर चाहिँ नि सम्झाउँदै हिँड्नु भएको छ। सारा संसारलाई टिभीको माध्यमबाट मोबाइलको माध्यमबाट हरेक ठाउँमा मानवलाई सम्झाउन कोसिस गर्नुभएको छ, तर के गर्नु, विडम्बना यो छ। अहिलेको जुग जमानामा सम्झाउन कसैले कसैलाई नसक्ने रहेछ। मै पनि यहाँ एफएममा किन आएको त भन्दाखेरि सन्त महात्माको आज्ञालाई शिरोपर धारण गरेको, गुरु महाराजको ज्ञानलाई प्रचार गर्ने अवसर मिलेको छ। त्यसकारणले यही कुरालाई चाहिँ नि मैले मनोनयन गर्दै यही कुरालाई मेरो आफ्नो कर्तव्यलाई निभाएको हो। सन्त महात्माको आज्ञालाई पालन गरेको मात्र हो। र किनभने कोही कोहीले कसै कसैले जो भाग्यशाली होला या कसैको विवेकले काम गरेछ भने एका दुईले सुनेर परिवर्तन हुन पनि सक्नुहुन्छ कि भन्ने आशा लिएर, र हजुर हामी के छ त भन्दा यो जीवन, यो हजुर हामीले यो जीवनमा परिवर्तन हुन अति जरुरत छ। किन जरुरत छ भन्दाखेरि यो शरीर चाहिँ तपस्वीको लागि हो, किनकि हामीले हरेक कुराबाट बुझ्नु पर्दाखेरि यो पहिला पहिलाको बाराखरी किताबमा लेखेको हुन्छ, पहिला पहिलाको पुरानो बाराखरी किताबमा सुरुमा कख पढ्ने किताबमा लेखेको हुन्थ्यो, झल लल तेस्रो नजर खुलाई झटपट देख्न सकुँ उसलाई। हेर्नु त त्यहाँ के भनेको छ भने झल लल तेस्रो नजर खुलाएर ल हेर्नु भनेर भनिन्छ। अब यतापट्टि हामी गायत्री मन्त्र जपेर जब उठ्ने बेला हुन्छ नि, अम्लाबाट त्रिनेत्र बनाएर दर्शन गर्ने चलन छ। महादेवको स्वयंको पनि त्रिनेत्र छ भनेर नमुना देखाइएको हुन्छ तस्विरमा, भने त्रिनेत्र बिना ईश्वरको दर्शन गर्न पाइँदो रहेनछ। हेर्नु, त्यस कारणले गर्दाखेरि तपाईँ हामी पूजारा राता अक्षताले पूजा गरेका भरमा परमात्मा पाउन सक्दैनौ। हामी त्यही विश्वासमा मात्रै भगवानको पूजा गरे धर्म भयो होला भन्ने हाम्रो भावना, त्यही विश्वासमा हामीले जीवन बिताएका छौ। तर परमात्मा प्राप्त गर्नको निमित्त त्रिनेत्रको बिना हामीले पाउन सक्दैनौ। त्यस कारणले गर्दाखेरि के गरौं त भन्दाखेरि त्रिनेत्र बिना हाम्रो मोक्ष हुँदैन, त्रिनेत्र बिना ईश्वरको दर्शन हुँदैन, यी दुई आँखाले हामीले ईश्वर देख्न पाउँदैन। हामीले हो शिला देख्न पाउँछौ, यो संसार यो कस्तो छ भन्दा यो संसार नाशवान शरीर संसार देख्न पाउँछौ, नाशवान शरीर देख्न पाउँछौ। जति पनि यी दुई आँखाले देखेको चिज कुनै पनि सत्य हुन सक्दैन, सबै नाशवान हो, खण्डित हुन जान्छ। एक दिन न एक दिन सूर्यले पनि रोकिने दिन आउन सक्छ, धरतीले पनि रोकिने दिन आउन सक्छ। एक दिन न एक दिन यस्तो समय नआउला भन्न सकिँदैन। अहिले जुग कस्तो किसिमको आइरहेछ, कोलाहलको जुग, र हजुर हामी सुवर्ण अवसर छ यतिखेर। किन भन्दा अहिले सन्त महात्मा व्यापक प्रचारमा हिँड्नु भएको छ, गुरु महाराजजी व्यापक प्रचारमा हिँड्नु भएको छ, र यो ज्ञान कुनै नौलो चिज होइन। हाम्रा पुराना शास्त्रहरूभित्र रहेको त्यो ब्रह्म ज्ञानलाई यति विश्वास लाग्दैन भने गीता पल्टाएर हेर्नु, गरुड पुराण पल्टाएर त हेर्नुहोस्, ब्रह्म ज्ञान भन्ने चिज के रहेछ त्यो ज्ञानलाई दर्शाउन भनेर, त्यही पुराना शास्त्रहरूको ज्ञानलाई दर्शाउन सम्झाउन भनेर आज महानपुर धरतीमा संसार चाहिँ दौडिरहनु भएको छ। त्यस कारणले हजुर हामीले त्यो ज्ञानलाई प्राप्त गरौं, र किनकि त्यही ज्ञानको माध्यमद्वारा मात्रै हजुर हाम्रो भित्र रहेको ईश्वरको दर्शन हुन्छ।
त्रिनेत्रद्वारा मात्रै ईश्वरको दर्शन हुन्छ। दर्शनको बिना हजुर हामी मोक्ष गति प्राप्त गर्न सक्दैनौ। पूजा आजा यज्ञ गरौंला, त्यो पुण्य नहोला होइन होला, त्यसको पुण्यको फल केही समय स्वर्गमा बसेर भोग गरेपछि फेरि यही धरतीमा जन्म मरणको चक्करमा हजुर हामीले पर्नै पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि यो कुरालाई हामीले ध्यानमा दिँदै के गरौं त भन्दाखेरि हजुर हामी के गरौं त भन्दाखेरि यो आत्मज्ञान यसलाई ब्रह्म ज्ञान पनि भनिन्छ। यसलाई चाहिँ गीतामा पनि आत्मज्ञान भनेको छ, ब्रह्मानन्दमा पनि आत्मज्ञान भनेर भनिएको छ। त्यस कारणले यो आत्मज्ञानलाई प्राप्त गरेर आफूभित्र भएको ईश्वरलाई प्राप्त गर्नको लागि के हुनु पर्यो त भन्दाखेरि एकाग्र हुनु पर्यो, धैर्यता हुनु पर्यो, मनमा शान्ति लिनु पर्यो, चञ्चल हटाउनु पर्यो। हामी दुःख पाएका चञ्चलकै कारणले हो, मनलाई चञ्चल हुनको कारणले मनको आधार पाएनौ, मनलाई टेकाउने ठाउँ पाएनौ, त्यही कारणले हामी दुखित छौं आज। र हेर्नुहोस् कि हामी सुखी बन्नको निमित्त त हामीलाई के गर्नु पर्यो त भन्दाखेरि मनलाई धैर्यता राख्ने विकल्प एउटै छ, किनकि त्यो आत्मज्ञानको बिना, त्यो नामको बिना हजुर हामीले मनलाई धैर्यता राख्ने ठाउँ पाउँदैनौ। किनकि त्यो नाम एउटा कस्तो चिज छ भन्दाखेरि एउटा घिर्लिङको उदाहरण दिन चाहन्छु, र त्यो घिर्लिङ जुन घिर्लिङ छ हुन्छ लठ्ठामा झुन्डिरहेको हुन्छ, एउटा तारको लठ्ठा टाँगेको हुन्छ, त्यसमा घिर्लिङ झुन्डिएको हुन्छ, अनि त्यो घिर्लिङ चलिरहेको हुन्छ जस्तै गरी त्यस्तै हजुर हाम्रो यो शरीर रूपमा भित्र प्रवेश गरेको जुन प्राण रूपी लठ्ठा छ, त्यो लठ्ठामा देह रूपी केबुल कार झुन्डिएको छ, र त्यो केबुल कार त्यही प्राण रूपी लठ्ठामा वारी पारी गरिरहेको हुन्छ, घुमिरहेको हुन्छ, चलिरहेको हुन्छ, र त्यसमा पनि के छ भन्दा ईश्वरीय कृपा चाहिन्छ। त्यत्तिकै यो प्राण देहमा रहन सक्दैन, त्यत्तिकै यो देह प्राणको बिना देह रहन सक्दैन, ईश्वरीय शक्तिको बिना प्राण रहन सक्दैन। त्यसैले भनियो प्राण आधार भनेर भनिन्छ, प्राणको आधार नै त्यही ईश्वरीय शक्ति भएको कारणले गर्दाखेरि त्यो ईश्वरीय शक्तिको आधार लिएर प्राण रहन्छ, प्राणको आधार लिएर देह रहन्छ। त्यस कारणले त्यो इलेक्ट्रिक छ, जसरी हाम्रो रेडियो बज्दा बज्दै बन्द हुन्छ, किन भन्दा बत्ती जानको कारणले इलेक्ट्रिक गएपछि त्यो रेडियो बन्द हुन्छ। त्यस्तै गरी हजुर हाम्रो भित्र पनि त्यो इलेक्ट्रिक चाहिँ रहेछ, यो बोल्ने चाल्ने हिँड्ने डुल्ने गर्ने यस्तो किसिमको चाहिँ नि त्यो इलेक्ट्रिक हजुर हामीलाई अति आवश्यक छ, र त्यो इलेक्ट्रिक हजुर हाम्रो भित्र छ, त्यही ईश्वरीय शक्ति हो। त्यो ईश्वरीय शक्तिलाई दर्शन गर्नको निमित्त चाहिँ हामीलाई तेस्रो नेत्रको आवश्यक पर्छ। यो तेस्रो नेत्र कसले दिन्छ त भन्दाखेरि नेपाल मानव धर्म सेवा समितिका हाम्रा पूजनीय सन्त महात्मा ज्यूद्वारा त्यो तेस्रो नेत्र प्राप्त हुन्छ, यदि हजुरहरूले चाहनुहुन्छ भनेदेखि। र त्यही ज्ञानको माध्यमद्वारा हृदय निवासी परमात्माको दर्शन हुन्छ, अनि तपाईँ हाम्रो मन धैर्यता हुनेछ, एकाग्र हुनेछ, मनमा शान्ति आउनेछ। शान्ति आउनलाई मुखले भनेका भरले हुने होइन, शान्ति आउनलाई त्यो माध्यम चाहिन्छ हामीलाई। त्यस कारणले गर्दाखेरि अब मेरो पनि निर्धारित समय सकिन लागेको छ, र सबै कुराको समय हुन्छ, मानवको जीवनको समय हुन्छ, आयु हुन्छ, जस्तै जे पनि कुरा समय हुन्छ, समय बितिसकेपछि जस्तै अब बर्खा लागेको छ, धान रोप्ने समय कटिसकेपछि रोपेर कक्रक्क परेर बस्छ, त्यो फल लाग्दैन, होइन। जुन कुरा समय छ त्यो समय अनुसारको काम गर्न सक्यौँ भने, अहिले महान पुरुष धरतीमा आउनुभयो होइन, हामीलाई समय छ, हामीले ज्ञान लिन पाउँछौ, महान पुरुषको दर्शन गर्न पाउँछौ, हामीलाई सुवर्ण अवसर छ। यही कारणले गर्दाखेरि हजुर हामी
के गर्नु त भन्दा यो सुधार्न अवसरलाई मौका नगुमाउ भन्न चाहन्छु। त्यस कारणले गर्दाखेरि फेरि अहिले बेला भएको छैन, अब समय आउँछ, अलिक पछि ल्याउँला, दुई चार वर्ष पछि ल्याउँला भनेर यो भन्नु चाहिँ हाम्रो ठुलो भूल हो, किनकि यो कलिजुग भनेर भनिएको छ र मान्छे भरोसा छैन छिन छिनमा के हुने हो, छिन छिनमा कुन अवस्था आउने हो, कस्तो किसिमको कोलाहल मच्चिने हो थाहा छैन। त्यस कारणले गर्दा मौका छँदैखेरि हामीले मौकाको फाइदा लिनु जरुरत छ। हाम्रो कल्याणको निमित्तै भनेर महान पुरुष धरतीमा आउनुभयो, कति दुःख कष्ट गरेर फेरि आज हामी नै पछाडि पर्छौ भने हामी पछि गएर नपछताएर के गर्ने त, गया समय फेरि हात नआवे छे झुन्झुन पछताएगा। जब महान पुरुष धरतीबाट जानुहुन्छ तब अनिखेरि ओहो यस्तो ज्ञान लिएर आउनु भएको रहेछ हामीले बुझ्न सकेनौ भने अनि उनको फोटो कहाँ पाइन्छ, अनि फोटो पूजा गर्ने समय फेरि नआउला भन्न सकिँदैन। त्यस कारणले गर्दाखेरि हजुर हामी महान पुरुष धरतीमा छँदै हामीले दर्शन पर्चन ज्ञान लिने ध्यान गर्ने सबै कुरा आफ्नो शरीर पनि फुर्ति सधैँ आफ्नो उमेर सधैँ आसन पद बाँध कर बैठो उलट नैनका तारा रे त्रिकुटी महलमै ध्यान लगाओ देखो फेल अपारा रे, यस्तो किसिमको हामीले विचित्र लीलाहरू हामीले आफ्नो जीवनमा प्राप्त गर्न पाउँछौ। त्यस कारणले यो सुवर्ण अवसर नगुमाऊ भन्न चाहन्छु। यति भन्दै मेरो निर्धारित समय सकिसकेको हुनाले हजुर हजुरहरूलाई यही बिन्ती चढाउँदै अब मेरो यो कर्तव्य हो हजुरहरूले सुन्नु नसुन्नु, बुझ्नु नबुझ्नु, अगाडि बढ्नु नबढ्नु हजुरहरूको हातमा छ भन्दै आजको लागि बिदा हुन चाहन्छु। हरि ओम तत्सत्।

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60 प्रकाश थापा 9844 55 40 60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
8: एहे आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
6: हाउ नानीको आज जन्मदिन पो हो हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ
0: कलाचोक बेकरी छँदैछ नि त्यतैतिर जाने हौ 15 मिनेटमा केक बन्छ ल्याउने
3: हाम्रा सेवा तथा सुविधाहरू केक पप पाउरोटी बम अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनेटमै तयार पारिन्छ
9: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988 पलाञ्चोक बेकारी साधो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै
10: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ
10: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
4: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
10: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
4: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
10: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
11: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
12: कुन हुनी त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
10: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 9851165046
13: अविनाश तिमी किन निराश छौ त
14: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
13: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
15: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 9844030282

0: अनुरोधक दीप जनवन कार्यालय दोलखा।
1: उकालीमा पनि हजुर।

0: सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी होलाको
1: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लागे है साथी हो।
2: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
1: हाम्रा सेवा तथा सुविधाहरू,
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9808-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी, नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: सांबर के बन में नाचने छन मजूरा।
1: वन में जादा सलाई लाइटर जस्ता आगजन्य वस्तु को प्रयोग न गरौं। वन छेउमा स्याउला झारपात न जलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा। हार्दिक निमन्त्रणा।
4: लासो फ्याफुल्ला टसिदेले नमस्कार, सेवा जोरले जुजुलो पस्याउँदै बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मलम्बीहरूलाई यो सूचना गरिएको छ, यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मलम्बीहरू यस सागधव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
3: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला, सिद्धे छोइलिङ गुम्बा, डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा, सम्पर्क नम्बर 9840927061।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861635518 9861635518।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नु भएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: बनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
5: तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
6: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
5: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
1: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार,
5: दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको एक्सरे गर्ने,
5: पहेँलो दाँतलाई चम्काउने,
1: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
5: दाँतमा हिरा राख्ने,
1: सुनको खोल राख्ने
5: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
1: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
7: हार्दिक श्रद्धाञ्जली। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
0: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित

0: जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
3: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय, चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ, 9844-00-2090 र गणेश बुढाथोकी 9869-019-816। सम्पर्क फोन नम्बर 0494-21-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष

0: स्वास्थ्यको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलाखा।
1: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
2: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
1: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
3: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
4: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बेलुकीको 10 बजेको छ।

नारायण अब यो बताई नहीं भैया श्री बृहत नारदीय पुराण पुरुषोत्तम महात्मा को यो छैटौ अध्याय कति कुरा को विस्तार कर सुन सवनक आदि भनीकन सवनक आदि नाम का 88,000 ईश्वर का प्रति गुरुशुद्ध जी ने बताने भो स्वैनी कथा लिया हमारा आदरणीय श्रोता महान बाबा में लेकर यह कथा जो प्रस्तुत करो महाराज अब तेस मौका में जब तस्ता किसम को जो अधिक मास तो अधिक मास चतुर्भाव नारायण को जो समीप में आएर त्यस्तै त्यस्तै किसिमले ठूलो विलाप गरो अनिखेरि आफूले दुःख पाएको आफ्ना जो सन्तानले त्यसरी जो खेदेको अनि जब त्यस्तो महाराज हेर्नुहोस् जब त्यस्तो गरेर जो कसैले कसैलाई खेद्नु हुँदैन आफूले जो बहने अनि आफूले जो मोज गर्छु म अर्कालाई जो पिछोड्छु भनेर कहिल्यै पनि नभन्नु त्यसो भनेर हुँदैन महाराज त्यो भन्दाखेरि ठूलो पाप र अपराधहरू भोग्नु पर्दछ त्यस कारणले गर्दाखेरि कसैले पनि कसैलाई त्यस्तो गर्नु खेद्नु उचित हुँदैन अनि जब त्यस्तो भएर अलिकति 12 महिनाहरूले जसरी जो खेदेको त्यस्ता किसिमको जुन हो त्यो अधिक मास त्यहाँबाट नारायणको समेतमा आएर हरेक किसिमले गरिकन उता बुढी बुढीलाई स्तुतिहरू गर्यो स्तुति गरिसकेपछि प्रभु लाभ लिनुहुन्छ भनेदेखि मेरो शरण लिनुहोस् यदि लिनुहुन्न भनेदेखि म हजुरकै अगाडिपट्टि गएर म यो प्राणलाई त्याग दिन्छु भनेर भन्छ जब त्यस्तो भइसकेपछि हेर्नुहोस् हजुर त कस्तो त भनिसला भनेदेखि जस्ट है जो पानी खाने भनेर आएको जो हात्तीलाई पनि हजुरले के गरिबस्छ त भनिसला भनेदेखि जस्तै जो उता ग्राहकका मुखमा पर्यो ग्राहकका मुखमा पर्दाखेरि मलाई दुःख पर्यो भनेदेखि उसले स्तुति गरिसकेपछि उपरान्त अनिखेरि प्रभुले पनि अनिखेरि जो अवतार धारण गरेर हरि अवतार धारण गरिकन गएर त्यहाँबाट अनिखेरि जो त्यस्तो जो दुःखमा परेको जो हात्तीलाई पनि मुक्ति गतिमा प्राप्ति गर्नु भनेदेखि हे प्रभु हजुरलाई मेरो बारम्बार नमस्कार छ रक्षा गरिदिनुहोस् होस् भनेर त्यहाँबाट अलिखेरि त्यो त्यसले त्यसो भनिसकेपछि अलिखेरि अब त्यो मलमा हलाए अनि नारायणले त्यो के गर्नुभयो त भनेसले पनि लिनुभयो नारायणले जब त्यसलाई लिएर कहाँ जानुभयो त भनेसलाई भने गोलोकमा जाने काम गर्नुभयो अलिखेरि गोलोकमा जानुभयो र भइसकेपछि त्यहाँबाट अलिखेरि जब त्यस्तो भएपछि अलिखेरि भगवान् अलिखेरि यहाँ गोलोकवासी प्रमाण

त्यहाँबाट चाहिँ मैले यसरी लिएर आएको छु भनेदेखि प्रभु अब यसलाई हजुरले जो आजादले दिइबस्नु पर्यो भनेर नारायणले उसको भएको जति जो दुःखको हालत सबै कुरा ल्याएर त्यसरी जो परमात्मा प्रभु भगवान योगेश्वर भगवानलाई ल्याएर जब त्यसरी भन्नुभयो अनुरोध गर्नुभयो गरिसकेपछि उपरान्त त्यहाँबाट अनिखेर उतापट्टि के भयो त भन्ने छैन भने अनि भगवानको अगाडिपट्टि जो खडा पार्नुभयो त्यो अधिक महालाई खडा पारिदिनुभयो र भइसकेपछि त्यहाँबाट अनि त्यसको सबै दुःखको यथार्थ कुराहरू सबै कुरा बताइदिनु भयो आफैले उसले जो उहाँसँग जुन जुन किसिमका कुराहरू उसले वक्तव्य गरेको थियो ती आदि गरेका कुराहरू सबै कुरा ल्याएर बताइदिनु भयो र अनिखेरि भन्नुभयो प्रभु ल अब यसको जो आधार हजुरले लिइदिनुहोस् होस् हजुरलाई मेरो बारम्बार नमस्कार छ रक्षा गरिदिनुहोस् होस् भनेर उसको भएको यथार्थ दुःखको वेदना जति सबै कुरा ल्याइकन अनि स्वर्णिम भएका योगेश्वर भगवानलाई जो नारायणले ल्याएर जो बताउनु भयो भएको जुन किसिमका जो कथाहरू हुन् सोही नै कथाहरू ल्याएर अब यतापट्टि के भयो त भने यसलाई भने हाम्रा आदरणीय सत्ता महान भावहरू जुन हुनुहुन्थ्यो अनिखेरि उहाँहरूलाई पनि यो कथाहरू जो प्रस्तुत गरियो अब यो कथाले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनेर अडैया शनिश्चरहरू शान्ति हुन् शनिश्चर आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का प्रामरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने त्यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो श्री बृहद नारदीय पुराण पुरुषोत्तम महात्म्यको यो हो सातौं अध्यायले गरिकन यथामति विस्तार गरियो श्री कृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति हे कृष्ण वृन्दावन गोबिहारी हे सत्यको सुन्दर रूपधारी हे विश्वव्यापी त्रयता बारी उद्धार हाम्रो गर हे मुरारी नारायण ओ श्री कृष्ण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो घर ठेगाना यस प्रकार छ, सैलुङ छोरी गाविस वडा नम्बर 6 गंगुवार खड्का। म एउटा शिलाख भन्न चाहन्छु। धर्छु छार समुन्द्र जसहजाय भन्ने इरादा धरे, श्रीरामको चरण रविन्द्र मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान हे वीर हो पतरे, कंसैले पनि मार्नको मना गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला देवेर देवे वस्त्र जसाको खर्कै छ हातमा पनि, पर्ख्याल्छन् तिनीहरू कामा भगवती बहिनीहरू के भने, दुखी दे भाइ गजधुमेको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भए र भक्तहरू त्यही पुग्छन् पदम पदमा, गाई धाव विषय किरिन् यति भनी सजन जाउन् रीति गरी, जित्छन् सुरतले त भक्त दुःखमा पर उतर्छन् धरी, गाई धाव विषय गिरिन् यति भनी सजन जाउन् रीत गरी, जित्छन् सुरतले त भक्त दुःखमा पर्द उतर्छन् धरी, प्रभाव यस्तो जानी जगत जननीको ताप गर्न लाग्नुभयो, लीला गर्नुभयो शेषो मुतिजुका कोबाट पैदा भए, नन्दैका कुरालाई उजाल गरिदिने भक्तै उपर प्रेम धरी, कंसैले

ओल्लाघरा पल्लाघरा कार्तन बोका खासी ओल्लाघरा पल्लाघरा बो कार्तन बोका खासी गरी पका छोरा छोरी रुन्छन् दैला बसी गरी पका छोरा छोरी रुन्छन् दैला बसी ओल्लाघरा पल्लाघरा गर्छन् सोली डोली बुढी पनि भन्छे उता मलाई पनि ल्याइदिनु छ मखमलको चोली यस्तो कस्तो दैवा र कस्तो कर्म।

Tanyan Sharvahi Mala Matari Kanayeko. Tanyan Sharvahi Mala Matari Kanayeko. Churi Bari Dhyana Sunakayo Vasudakhanu Vayo. Dharmi Thyoti Me Aparadipa Hunakaye Ujjal Mero Vartha Gayo. बालिकाई वचन सुनेर रिसले थक्छस् त बोल्छस् कति बाली हो भनेर गर्गत नगर साँच्चै त होस् दूर माथि पापको डर रतिभर नराखी तैले खुस भई बुहारी हरी त्यही पाप अहिले तँलाई प्रकट हुन गयो त्यही पापले पो भरिस् धर्मै थापन गर्नलाई मैले अवतार मैले लिए धर्मै जाने अधर्मको मत हुँदा तैलाई मारिदिए बेसिंहासनमा बसी बिरहरू राखी सभा खुब गरी लाग्यो भन्न म मर्छु हेर बिरहो रामको अगाडि परी रामनारायण हुन अवश्य बुझियो चौधै भुवनका धनी मानिसको अवतार लिए प्रभु भने मैलाई मर्नै भनी राजा अनरञ्ज सूर्य कुलमा कोही एक महात्मा थिए मैले व्यर्थ बिरु गरेर पछि पो सरप तिनीले दिए मेरै वंश महा अवश्य अवतार नारायणैले लेलाल तेरो राक्षस वंश नाश गरी तैलाई मारिदेलान हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रा प्रभावले गरी सीता त्याग्न तयार बन्दछु बता आज्ञा शिरो परधारी अर्काका कपडा जुत्ताहरू पनि हुँदैन हाइलाउनु नाप्नु ठिक हुँदैन खाली दृजले निर्लज्ज गीत गाउनु चिसो वस्त्र लगाई चट्ट सुतनु जुठो भई शिर छुनु सङ्गीनमा बसी भोजन आदि गरनु जुठो भई चल्दिनु यस्तो काम गरेर ब्राह्मणहरू कुलभ्रष्ट नै गर्दछन् तसमा ती सब काम छोड नभनु विद्वानहरू भन्दछन् ब्रह्माजी शिवजी र विष्णु भगवान् जो हुन् जगतका धनी गर्छन् सृष्टि र नाश यो सकलको हर्ता र कर्ता भनी यस्तो यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तसमा ती सब काम छोडन भनी विद्वानहरू भन्दछन् राम राम हे दुनियाँ अचम्म सुनिया बाजरले गाई दुया ढुङ्ग्रो पोखी गया दुधै लडी गया सिलगढी पहिरो गया हे कृष्ण सारै आपत पार्यो मलाई सारै विपत पार्यो मलाई दुशासनले सारी ताल्यो शकुनीले कुट्यो दुशासनले सारी तान्यो शकुनीले कुट्यो

पक्षु थर समुद्र आज सहज भन्य धरी श्री राम का चरण र बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई त्यागी हनुमान हे वीर पार तरी सीताजी कन भेट्दछु म अहिले जान्छु बड भेट गरी पापी जन पनि रामका शरणले संसार पातर छ त उनकै काम निमित्त औडी सगली जान्छु दुतै हौ म त क्याडर छार समुद्र तर सहजै पन्छु लङ्का भनी चारै पाउ जमिन विषय घसी कुदे हेर्दै तमासा पनि।

कुरे जसैता वायु शरीफ नगए हनुमान तसैता अकस्मर गरी कुदेर हनुमान उड़ते दिया का समा सीताजी कन भेटी फर्कन फेर रामचंद्र का पासमा पुग्नी अकल बल छैन इनको भुजौ सबै बल भनी

सीता जी कल भेटी फर्काउला र फेर हमका हजुरमा गई विस्तार बिन्ती गरेर आई पसौला तिम्रो आहार भई। यति बात सुनि भन्न चिन्ती सुरसा मेरा मुखैमा पसी निस्कि जाऊ नै भने म बलले पक्रेर दरा घसी। भोकी मैलिँदा उरिन त कपाल खोरे कि केसा भुसाई लट्टा मात्र परे कि खाली भूमिमा रुँदै बसे कि तसाई राम चित्त दिए राम।

0: हातमा रोज रोज खुवाउनु पर्छ कर्म अनुसार थालमा कतै पातमा
1: धरती भई मार्गमा म हिँड्थे एक दिन हरिद्वारमा एक विधुवा बसेर पिरामा रुन्थिने बेचारी उहाँ कै सामुमा गएर मैले तोरे भयो के भनी दुःख पुकार मलाई तिमीले भन्दै
2: खाऊ भनेर झन गयो ठुलो लडाई भयो दुबैयुक्त हुँदै शुक्र भित्रमा कोही नदीमा पर्यो कोही ब्राह्मण कोही सरप परदा दुवाते नाम के माथि भइकन सर कहाँ गए खेलिरहेका
1: मा घर हो प्रहाल घर हो दाहालकी छोरी म वर्ष महापति मरि गए मेरो विपत के कहुकी मथि विवाह गरिदिए बुढा कुरुपी पना वर्ष महा

0: भैहारे पैसाली तन प्रीत काचना तिरे चोरी गरे भाग्य हो हुन त पूर्व जनामको जोति दिनु प्यार छैछ रे यस्तो हार त भो आज मेरो भगवान के नगरिनु गरे
1: माझीका धरामाई बढिकन रहेन ती माछे गन्दा पनि घुम्दै एक दिन दाई पर सरी से आइपुगे अनि पारी देऊ मलाई पारी अहिले जान्छु भने थे जसाई

हरे पर्वत फिर तराई हरू सब नेपाली बेसी तलाक गए।